7-10 रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा अभाव, पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सकिए पनि तल्लो बेसी भेगमा धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो। 31,000 बढी हेक्टर खेतीयोग्य जमिन रहेको संकुवा सभामा 8,600 हेक्टरमा धान खेती गरिन्छ। खाँदबारी नगरपालिका भित्रका सिकाहा, पाङमा, मरुवा, हेलुवा बेसी, चन्दनपुर, चेवा बेसी, पाङछा बेसी, पिप्ले बेसी, माल्टा बेसी लगायतका क्षेत्रमा धान खेती हुने सूचना अधिकारी राईले जानकारी दिनुभयो। मादी र धुपु क्षेत्रमा भने धान उत्पादन बढी हुने उहाँको भनाइ छ। स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 हराउँदै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भयो। 88 मिनटमा पाउ क्युरोबासीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको मिकेल मेरिनोले उठाउनु भएको हो। यसअघि खेलको 30 मिनटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो। सन् 2010 विश्व विजेता स्पेन सन् 2014 टोली समूह चरणबाटै बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 घर फर्किएको थियो। यस पटक उत्कृष्ट प्रदर्शन गर्दै सेमी फाइनलमा ठाउँ बनाएको हो। 17 पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमी फाइनल यात्रा हो। यसअघि सन् 1950 र 2010 सेमी फाइनलमा पुगेको थियो। सन् 2010 च्याम्पियन बन्दा 1950 भने चौथो बनेको थियो। स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। यसअघि सन् 2014 विश्वकपमा क्वार्टर फाइनलसम्म पुगेको बेल्जियम सन् 2018 विश्वकपमा तेस्रो बनेको थियो। सन् 2022 विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो। अब स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासको अध्यक्षमा साहित्यकार तथा कवि लालगोपाल सुवेदी विजयी हुनुभएको छ। शुक्रबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा तारा अधिकारी निर्वाचित हुनुभएको हो। अहिलेसम्मका खबर यति नै।

0: आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिरामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
1: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि, घाउ गहिरो हुन पाउँदैन, त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त्यो बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
2: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ त्यहाँ त्यहाँ जब घटना भयो त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला, त्यहाँनिर मात्रै जान खोजे
1: हजुर। अब होइन, सम्भावना थियो, सम्भावना थियो, 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको। तर त्यही हो, केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यसै त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै, कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने, त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त,
2: हिँडाएर लगेको हो नि।
1: ए त्यो चाहिँ मलाई थाहा भएन,
2: हिँडाउँदै लिएर जाने त्यस्तो गरेको
1: हो।
2: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
1: सक्छन् नि, किन नसक्ने, सरकारले गर्न नसक्ने भन्ने कुरा आएन। तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो, र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नुपर्ने चिज छ भने गर्ने, जस्तो ब्लिडिङै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामीहरू पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला, त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसनै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि। त्यहीँ स्थलगतै त्यहीँ नै नजिकै एउटा हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसनै गर्नुपर्छ, टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानु पर्छ, र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा केही न केही उपचार गर्न सक्ने खालको, फर्स्ट एडहरू केही उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनु पर्यो। त्यो पनि अलिकति हाम्रो अहिले अलिकति समस्या छ भने पनि सबै एम्बुलेन्समा त्यो छैन, त्यसले गर्दाखेरि अलिकति समस्या छ।
0: स्पेन 16 वर्षपछि फिफा विश्वकपको सेमी फाइनलमा पुगेको छ।
3: अमेरिकाको लस एन्जल्स स्टेडियममा भएको क्वार्टर फाइनल खेलमा बेल्जियमलाई 2-1 हराउँदै स्पेन 16 वर्षपछि सेमी फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दै स्पेनलाई सेमी फाइनलमा पुर्याउनु भयो। 88 मिनटमा पाउ क्युरोबासीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्, जसको फाइदा मिकेल मेरिनोले उठाउनु भएको हो। त्यसअघि खेलको 30 मिनटमा बियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाउनु भएको थियो, तर त्यसको 11 मिनटपछि चार्ल्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो।
0: सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउने भएको छ। अत्यावश्यक सेवाका रूपमा रहेको राहदानी छपाईलाई नियमित गर्दै वितरण सहितका सबै सेवा प्रभावकारी बनाउने प्रतिबद्धता सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले जनाएको छ। नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार लागि परेको बताउनुभयो। उहाँले राहदानी सेवालाई सहज र सरल वितरण गर्ने ध्याउन्नमा सरकार लागेको जानकारी दिनुभएको छ। असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको इनरोलमेन्ट शुरू गरिँदैछ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरेको छ। शनिबार र आइतबार सार्वजनिक विधा सहित करिब 5 दिन सेवा अवरुद्ध गरिएको हो।
4: BFBS गोर्खा रेडियो हो।

0: नेपालमा पछिल्ला 3 दशकमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशक्ति विदेशी क्रम बढ़िरहेको छ। चिकित्सा शिक्षामा निजी क्षेत्रको विस्तारले चिकित्सक उत्पादनमा वृद्धि भए पनि नेपालमा टिकाई राख्न सकिने अवस्था छैन। एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन्। यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन। अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ। स्वास्थ्य सेवा विज्ञ डाक्टर किरण राज पाण्डेले चिकित्सा शिक्षामा निजी क्षेत्रको प्रवेशले चिकित्सक अभाव घटाउन ठूलो योगदान दिएको बताउनुभयो। उहाँले राज्यले उत्पादन गरेको दक्ष जनशक्तिलाई देशमै टिकाई राख्ने वातावरण बनाउन नसक्दा ठूलो आर्थिक र सामाजिक क्षति भइरहेको बताउनु भएको छ। सरकारले राहदानी सेवालाई थप प्रभावकारी बनाउने भएको छ। राहदानी नियमित छापेर सहज वितरण सहितका सबै सेवा प्रभावकारी बनाउने परराष्ट्र मन्त्रालयले प्रतिबद्धता जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले राहदानी सेवा प्रभावकारी र नागरिक मैत्री बनाउन सरकार लागि परेको जानकारी दिनुभयो। उहाँका अनुसार यही असार 29 गतेदेखि नयाँ प्रणालीबाट अनलाइन विद्युतीय राहदानीको इनरोलमेन्ट शुरू गरिँदैछ। पुरानो प्रणालीबाट नयाँ प्रणालीमा हस्तान्तरण हुँदै गरेकाले बुधबारदेखि सोमबारसम्म विभागले दिने अनलाइन आवेदन सहितका सबै सेवा स्थगित गरेको छ। शनिबार र आइतबार सार्वजनिक विदा सहित करिब 5 दिन सेवा अवरूद्ध गरिएको हो। सोमबारदेखि सञ्चालन हुने सेवामा केही प्राविधिक समस्या आउन सक्ने अवस्था रहे पनि सुधार गर्दै सेवा प्रभावकारी बनाउने योजना रहेको क्षेत्रले जानकारी दिनुभयो। नयाँ प्रणालीमा गएपछि जो जहाँ छ त्यहीँबाट राहदानी लिन सकिने विषयमा मन्त्रालयले गृह कार्य गरिरहेको क्षेत्रीको भनाइ छ। हालसम्म आफ्नो स्थायी ठेगानाको जिल्लाबाट राहदानी लिँदा मात्र न्यूनतम शुल्कमा पाइने व्यवस्था छ। बाहिर जिल्लाका बासिन्दाले काठमाडौँ स्थित विभागबाट राहदानी लिनु परेमा थप शुल्क सहित आवेदन दिनुपर्ने प्रावधान छ। बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित भएको थियो। सन् 2020 प्रिन्स ह्यारी र मेघन शाही जिम्मेवारीबाट अलग भएर अमेरिका बसाई सरेपछि शाही परिवार बीचको सम्बन्धमा दूरी आएको मानिन्छ। हालको भेटलाई शाही परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता शार्लोट लिविङबाट
1: welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
0: नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानहरू कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन्। ग्रीनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा सुर्खेतमा आयोजना हुने मैत्रीपूर्ण फुटबलमा सहभागी हुन एन्फाका पूर्व अध्यक्ष तथा राष्ट्रिय टोलीका पूर्व कप्तानहरू गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरूङ, बालगोपाल महर्जन, हरि खड्का, सागर थापा, राकेश शाही लगायतका खेलाड़ी सुर्खेत पुगेका हुन्। प्रतियोगितामा कर्णाली प्रदेश बाहिरका र कर्णालीका पूर्व राष्ट्रिय खेलाड़ी बीच मैत्रीपूर्ण प्रतियोगिता हुनेछ। कर्णाली प्रदेशका तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेल लगायतको सहभागिता रहनेछ। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाड़ीलाई समाजसेवी स्वर्गीय खड्गबहादुर बस्नेतको नाममा म्यान अफ दि म्याच, शिक्षाविद स्वर्गीय विष्णुप्रसाद गौतमको नाममा बेस्ट प्लेयर, समाजसेवी स्वर्गीय डीबी समदर्शीको नाममा बेस्ट गोलकिपर, शिक्षाप्रेमी स्वर्गीय डाक्टर सन्जु खातीको नाममा बेस्ट डिफेन्डर तथा समाजसेवी स्वर्गीय डाक्टर हरिसापकोटाको नाममा बेस्ट स्कोरर पुरस्कार दिइनेछ। विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्ड टोलीलाई डेभिड बेक्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेक्यामले भरे राति नर्वे विरूद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाड़ीलाई भेटेर हौसला बढ़ाउनु भएको हो। विश्व फुटबलका महान खेलाड़ी मध्येका बेक्यामले इङ्ल्याण्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान ह्यारी केनले बेक्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाड़ीहरूको मनोबल थप उकास्ने विश्वास व्यक्त गर्नुभएको छ।
2: अहिलेसम्मका खबर यति नै। यो बीएफबीएस कुरकर रेडियो हो।

हा चाम्रो माटो माथि बाल्दै मनको बाती डल्ला फर्काई फर्काई ढाड मर्काई मर्काई

What? अनौहलो समय बाँझो खान्छ कमाई, हिउँदो वर्षा भरी जोत्छ यसै गरी।

0: Qatar has travelled to Iran in the hope of salvaging.
1: सदा चाहिँ बिहान काममा निस्किएका थिए उनी यात्रु बोकेर हिँडेका बिहान सवा एघार बजे त्रिपुरेश्वरको राजधानी विभागको मुख्य गेट अगाडिको सडकमा रोकिएका थिए आफूले ल्याएका यात्रुलाई विभागको दुई नम्बर गेटमा ओह्रालेर मोटरसाइकलको लेग गार्डमा झुन्ड्याएको ती यात्रुको झोला छुटेपछि झोला यात्रुलाई दिन केही पर पुगे लगत्तै मोटरसाइकल भएको ठाउँमा फर्किहालेका थिए तर काठमाडौँ महानगरपालिकाका नगर प्रहरी आएर सिट्टी फुक्दै लखेटेको तथ्य बाहिर आएको छ नक्कली किसान र नक्कली बिल खडा गरी कृषि अनुदानमा भ्रष्टाचार गरेको खुलेपछि अख्तियारले धनुषामा रहेको तत्कालीन जिल्ला कृषि विकास कार्यालय प्रमुख सुकेश्वर झासहित चारजना विरूद्ध भ्रष्टाचार मुद्दा चलाएको छ अख्तियारले झासहित तत्कालीन लेखापाल रामचन्द्र ठाकुर प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदेश माछापालन केन्द्रका प्रोप्राइटर राम सुदेश शरण विरूद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो असार सकिने लाग्दा पनि संखुवा सभामा 25% मात्रै रोपाई सकिएको छ
2: यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल्लो भेगमा साउनको अन्तिम सातासम्म रोपाई सकिने भए पनि यो वर्ष सिंचाई सुविधा अभाव पहाड़ी क्षेत्रमा भइरहेको खण्ड वृष्टि लगायतका कारणले रोपाई प्रभावित भएको हो कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरोज राईले माथिल्लो भेगमा रोपाई सकिए पनि तल्लो बेसी भेगमा धानका बिउ ब्याडमै थन्किएको बताउनुभयो 31,000 बढी हेक्टर खेतीयोग्य जमिन रहेको संखुवा सभामा 8,600 हेक्टरमा धान खेती खादबारी नगरपालिका भित्रका सिकाहा पाङमा मरुवा हेलुवा बेसी चन्दनपुर चेवा बेसी पाङछा बेसी पिप्ले बेसी माल्टा बेसी लगायतका क्षेत्रमा धान खेती हुने सूचना अधिकारी राईले जानकारी दिनुभयो मादी र धुपु क्षेत्रमा भने धान उत्पादन बढी हुने उहाँको भनाइ छ
1: दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ
3: परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म दक्षिण पूर्व एसियाका कम्बोडिया म्यानमार लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो हालसम्म कम्बोडियाबाट 709 जना म्यानमारबाट 113 लाओसबाट 8 र थाइल्याण्डबाट 8 जना नेपालीको उद्धार गरिएको उहाँले जानकारी दिनुभएको छ उहाँले कम्बोडिया सरकारले भिजा अवधिभन्दा बढ़ी बसेका नेपालीहरूको भिजा शुल्क र जरिवाना मिनाहा गर्दै आएको र 602 जना नेपालीको जरिवाना र शुल्क मिनाहा गरिदिएको पनि उल्लेख गर्नुभएको छ
1: सर्वोच्च अदालतको नियमित सुनवाई प्रक्रिया करिब 1.5 साता प्रभावित हुने भएको छ
3: हरेक नयाँ आर्थिक वर्षमा लगत सार्न नियमित सुनवाई रोकिने अभ्यास अन्तर्गत नयाँ आर्थिक वर्ष शुरू भएपछि करिब 1.5 साता सुनवाई प्रक्रिया प्रभावित हुने भएको हो यही साउन 1 गतेदेखि सेवा रोकिने भएको छ सर्वोच्च अदालत प्रशासनका अनुसार साउन 11 गतेबाट मात्र नियमित सुनवाई हुनेछ यसअघि 2 सातासम्म पनि सुनवाई रोकिने गरेको थियो यो पटक भने 11 दिन मात्र अवरूद्ध हुने सर्वोच्च अदालतले जनाएको छ यसबीचमा बन्दी प्रत्यक्षीकरणका मुद्दा भने जारी रहनेछ केही निवेदनमा भने सुनवाई हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ
1: पछिल्ला 3 दशकमा नेपालबाट स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशी निक्रम बढेको छ एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन् यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ स्पेन फिफा विश्वकप 2026 सेमी फाइनलमा पुगेको छ क्वार्टर फाइनलमा बेल्जियमलाई 2-1 हराउँदै 2010 च्याम्पियन स्पेनले सेमी फाइनलमा स्थान बनाएको हो यसअघि अन्तिम 16 खेलमा पोर्चुगल विरूद्ध इन्जुरी समयमा गोल गरेको स्पेनलाई क्वार्टर फाइनलमा पुगेको थियो स्पेनले सेमी फाइनलमा फ्रान्सको सामना गर्नेछ बेल्जियमको यात्रा पनि क्वार्टर फाइनलबाट सकिएको छ
4: यो पीएफबीएस गोर्खा रेडियो हो

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो।

0: गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौं सवारी साधन जाम हुने दाउन्ने क्षेत्र यस वर्ष भने सहज बनेको छ। नारायणगढ बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि वर्षाको समयमा समेत यो क्षेत्रमा सवारी आवागमन सहज हुन थालेको हो। गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी दुई अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालोपत्र तथा कंक्रिट ढलान सकिएको छ भने सड़क सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा घण्टौं सड़क अवरुद्ध हुने अवस्था यस वर्ष भने देखिएको छैन। आत्मदाह गरेका गणेश नेपालीलाई अमानवीय हिसाबले वीर अस्पताल पुर्याइएको भन्दै आलोचना भएको छ। उहाँलाई घटनास्थलमा प्राथमिक उपचार समेत नगरेको पाइएको छ। जलनमा परेका बिलामीलाई जोगाउन तत्काल के गर्नुपर्छ भनेर हामीले जलन विज्ञ प्राध्यापक डाक्टर शंकरमान राईलाई सोधेका छौं।
1: उहाँको कति प्रतिशत जलन भएको त्यसमा भर पर्छ। अब नेपालमा चाहिँ 60% भन्दा माथि जलन भयो भने बचाउन गाह्रो पहिलेको अवस्थामा होइन। अब हामीले चाहिँ 60% जलेको बिरामीहरूलाई 10-15%सम्मको बिरामीहरूलाई बचाएको छौँ। 60% जलेकाहरूलाई धेरै बचाउन सकिँदैन होइन, त्यो एउटा भयो। अर्को चाहिँ त्यसो भने त्यो जलन हुने बित्तिकै हामीले पानी उसको जलन भएको ठाउँमा हामीले खनाउन पायौँ भने त्यो गहिरो हुन पाउँदैन कि घाउ गहिरो हुन पाउँदैन, त्यो एउटा अर्को छ होइन। अब अनि अरू सपोर्टिभ सिस्टमहरू छ, त्यो नसाबाट एकदमै धेरै पानी दिनुपर्ने हुन्छ, धेरै कुराहरू छ, कम्प्लेक्स कुराहरू, इन्टेन्सिभ केयरहरू दिनुपर्ने हुन्छ सुरुमै। अब त्यतिकै यसरी भन्दाखेरि त अब हामीले त बिरामी देखाएको छैन कति जलेको के हो होइन। अर्को इनहेलेसन इन्जुरी भन्छ, श्वास प्रश्वासमा कति असर पर्या त्यो थाहा नभइकन हामीले चाहिँ त्यो भन्नलाई गाह्रो छ।
2: अब हिजो गणेश नेपालीको कुरा गर्दाखेरि 55% भनेर वीरश्रेष्ठले भनेको, मैले अलिकति जोड्ने खोजेको उहाँलाई त्यहाँ जब घटना भयो त्यो घटना भइसके पछाडि मान्छेहरूले घेर्ने त्यहाँ पानी नहालिकन अझ हिँडाएर पनि लिएर जाने, मैले भन्न खोजेको अलिकति पनि केयर गर्न सकेको भएदेखि उहाँलाई जोगाउन सकिन्थ्यो कि सकिन्थेन होला त्यहाँनिर मात्रै जान खोजेको।
1: हजुर अब होइन, सम्भावना थियो 55% मात्रै हो भने चाहिँ सम्भावना थियो हजुरले भन्नुभएको, तर त्यही हो केयर चाहिँ अब सुरुमै पानी लगाउने कुरा भयो होइन। अब त्यसै अब त्यो बिरामीलाई हिँडाएर लाने भनेको त्यो त अब कल्पनै गर्न सकिएन नि। अब उसलाई तुरुन्तै एम्बुलेन्स, कमसेकम एम्बुलेन्स आउन पर्ने, एम्बुलेन्समा राखेर हामीले अक्सिजन दिँदै कमसेकम अक्सिजन दिँदै लान पर्ने भन्ने त्यो त सिम्पल कुरा भयो हजुर। त्यो त अब हिँडाएर लगेको भन्ने त्यस्तो पो छ कुरा त
2: हिँडाएर लगेको हो नि।
1: ए त्यो चाहिँ अब मलाई थाहा भएन,
2: हिँडाउँदै लिएर जानिस त्यस्तो गरेको
1: हो।
2: स्थानीय सरकारहरूले यस्तो विषयमा केही गर्न सक्छन् सर?
1: सक्छन् नि, किन नसक्ने? सरकारले गर्न नसक्ने भन्ने कुरा आएन, तर त्यो उपचारै दिने भन्ने कुरामा चाहिँ नि अब स्थानीय सरकारले मात्रै गरेर चाहिँ अलिकति हुँदैन, किनभने त्यसको लागि चाहिने खालको जुन केयरको लेभल छ, त्यसको लागि जुन टिम चाहिन्छ, त्यो चाहिँ सानो स्थानीय लेभलले नै गर्नलाई चाहिँ अलिकति गाह्रो हुन्छ होला जस्तो लाग्छ मलाई। त्यो चाहिँ एउटा कुरा के भन्दाखेरि त्यसको लागि जुन हाइली स्पेसलाइज ट्रेनिङ पाएको टिम चाहिन्छ, त्यो टिम त्यस्तो खालको चाहिँ हामीले धेरैवटा बनाउन सक्दैनौँ कि, हामीले बनाउन सक्दैनौँ। सुरुमा चाहिँ गर्ने भनेको कुनै पनि घटना हुँदाखेरि, त्यस्तो यो जलनको मात्रै होइन, कुनै पनि त्यस्तो खालको घटना दुर्घटना हुँदाखेरि हामीले गर्ने भनेको त्यो दुर्घटनाको जुन इन्भाइरोमेन्ट छ त्यो इन्भाइरोमेन्टबाट बिरामीलाई बाहिर निकाल्नु पर्यो, र तुरुन्तै त्यहाँ तुरुन्तै गर्नपर्ने चिज छ भने गर्ने हो। जस्तो ब्लिडिङ नै भइरहेको छ भने त्यहाँ प्रेसर दिएर ब्लिडिङ कम गर्ने होला, जलन भएको बिरामी भयो पानी खनाउनु पर्ने होला होइन, त्यो तातो चिजहरू उसको शरीरबाट निकालिदिनु पर्ने होला। त्यो पछाडि चाहिँ हामीले तुरुन्तै इभ्याकुएसन नै गर्नुपर्छ हजुरको त्यो बिरामीलाई नि, त्यही स्थलगतै त्यही नै नजिकै एउटा ऊ हुनपर्छ भन्ने छैन, त्यसलाई चाहिँ इभ्याकुएसन नै गर्नुपर्छ, टाढा होस् नजिक होस् हामीले इभ्याकुएट गरेर लानु पर्छ, र एम्बुलेन्समा कमसेकम त्यो बिरामीलाई ट्रान्सपोर्टेसनको बेलामा त्यही उपचार गर्न सक्ने खालको सर्जरीहरू त्यो उपचार गर्न सक्ने खालको टिम पनि एम्बुलेन्समा हुनुपर्छ।
0: अवस्था अहिलेसम्मका खबर यति नै।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: आगामी पुसदेखि ब्याङ्कमा रहेका निष्क्रिय ब्याङ्क खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र ब्याङ्कले निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गरेको छ। ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मसान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्नेछ। त्यसै गरी निष्क्रिय खाताको दुरूपयोग हुने गरी सक्ने निष्क्रिय खाताको दुरूपयोग गरी हुन सक्ने शंकास्पद आर्थिक कारोबार तथा अन्य वित्तीय अपराधबारे जनचेतना अभिवृद्धि गर्न नियमित रूपमा सूचना तथा सचेतनामूलक सामग्री तयार गरी प्रसारण गर्नुपर्ने व्यवस्था छ। यस्ता गैर कानूनी वित्तीय गतिविधि पहिचान र नियन्त्रणका लागि ब्याङ्कहरूले आफ्ना कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने निर्देशनमा उल्लेख छ। काठमाडौँको बुद्धनगरमा फेरि एकजनाले आत्मदाहको प्रयास गरेका छन्। आज बिहान 45 वर्षीय अश्विन राउतले आफ्नै डेरामा आत्मदाहको प्रयास गरेका हुन्। राउतको हाल वीर अस्पतालमा उपचार भइरहेको काठमाडौँ प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो। अस्पतालले राउतको शरीरको 55% जलेको जनाएको छ। प्रवक्ता भट्टराईका अनुसार राउतको आफ्नो छोरासँग विवाद भएको थियो। विवादपछि राउतले भान्सामा गएर आत्मदाहको प्रयास गरेका हुन्। राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङको उद्देश्य गणेश नेपालीको उपचार गर्ने नरहेको आरोप लगाउनु भएको छ। अस्पताल जाँदा क्यामेरा र युट्युब बोकेर गएको आरोप लगाउँदै उहाँले गृहमन्त्रीलाई असंवेदनशील भन्नु भएको छ। संसद बैठकमा बोल्दै शाही
1: सम्माननीय सभाबुङ मार्फत गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर हो? गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मिडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभा महोदय, आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो।
0: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले 1 वर्षसम्म कुनै पनि मीडियालाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको छ। आज सामाजिक सञ्जाल मार्फत मन्त्री पुनले कुनै पनि ठूला तथा साना युट्युबर सहितका सोशल मीडिया र पत्रकार कसैलाई महत्वपूर्ण विषयभन्दा बाहेक 1 वर्षसम्म अन्तर्वार्ता नदिने बताउनु भएको हो। बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना प्रिन्स आर्ची र प्रिन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित बनेको थियो। सन् 2020 प्रिन्स ह्यारी र मेघन शाही जिम्मेवारीबाट अलग भएपछि अमेरिका बसाई सरेपछि शाही परिवार बीचको सम्बन्धमा दूरी आएको मानिन्छ। हालको भेटलाई शाही परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता शार्लोट लिमिङबाट।
2: We have learnt that the King and Queen welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
0: विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्ड टोलीलाई डेभिड बेक्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान डेभिड बेक्यामले भरे राति नर्वे विरूद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाड़ीलाई भेटेर हौसला बढ़ाउनु भएको हो। विश्व फुटबलका महान खेलाड़ी मध्येका बेक्यामले इङ्ल्याण्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान ह्यारी केनले बेक्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाड़ीहरूको मनोबल थप उकास्ने विश्वास व्यक्त गर्नुभयो।
3: He's obviously a big England fan. We all know how much it meant for him to represent England and be captain. And he was just there to support us. Obviously, we were using his home, the home that he's built. Yeah, he was wishing as well. And
0: we're proud. How was that? How about you? Namaskar.
4: यो PFBS गोर्खा रेडियो हो।

0: मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको दुई दिन नबिदै काठमाडौँमै एकजना पुरुषले आफैलाई जलाएका छन्। काठमाडौँ 10 मा 45 वर्षका अभिन राउतले आफ्नै भान्सामा पेट्रोल छर्किएर शरीरमा आगो लगाएको काठमाडौँ प्रहरी परिसरका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। घटना आज बिहान 6:15 बजेतिरको हो। श्रीमती र छोरासँगै बस्ने भए पनि घटनाको बेला अरू घरमा नभएको प्रहरीले जनाएको छ। राउतको हिजो छोरासँग विवाद परेको बुझिएको पनि प्रहरीले जनाएको छ। राउतको वीर अस्पतालमा उपचार भइरहेको र शरीर 50% जलेको अस्पतालले जनाएको छ। हिजो सर्लाहीका एक युवाले पनि शरीरमा पेट्रोल छर्किएर आगो लगाएका छन्। गौडेता 10 का 35 वर्षे विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आगो लगाएको सर्लाहीका एसपी रविन्द्र पौडेलले जानकारी दिनुभएको हो। मण्डललाई पनि उपचारका लागि काठमाडौँ ल्याइएको छ। बैङ्कका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एप बाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैङ्कले निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको हो।
1: ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: गैरातीको वर्षाका कारण काठमाडौँको किर्तिपुर राधा स्वामी सत्सङ्ग होल्डिङ सेन्टर डुबानमा परेको छ। भवन जलमग्न भएपछि त्यहाँ आश्रय लिइरहेका सुकुम्बासी बिचल्लीमा परेका छन्। होल्डिङ सेन्टरभित्रका कोठामा पानी पस्दा सुकुम्बासीका सबै सामान डुबेका छन्। बालेन सरकारले केही समय अघि नदी किनारका बस्ती भत्काएर विस्थापित सुकुम्बासी परिवारलाई त्यहाँ व्यवस्थापन गरेको थियो। यसैबीच एमाले महासचिव शङ्कर पोखरेलले होल्डिङ सेन्टर डुबानमा पर्दा सुकुम्बासीको बिचल्ली भएको भन्दै गणेश नेपालीको जस्तै फेरि अर्को अप्रिय घटना नहोस् भनेर सरकारलाई सचेत गराउनु भएको छ। सुरक्षित गर्ने नाममा सरकारद्वारा घर बारविहीन बनाइएका सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले व्यक्त गरेका पीडा अत्यन्तै गम्भीर, हृदयविदारक र संवेदनशील रहेको उहाँको भनाइ छ। पछिल्ला 3 दशकमा नेपालबाट स्वास्थ्य क्षेत्रका दक्ष जनशक्ति विदेशिने क्रम बढेको छ।
1: एकीकृत विकास अध्ययन प्रतिष्ठानले सार्वजनिक गरेको अध्ययन अनुसार निजी क्षेत्रको लगानीपछि नेपाल चिकित्सक उत्पादनमा आत्मनिर्भर बनेको छ। यद्यपि उत्पादन भएका चिकित्सकलाई देशभित्र टिकाउने, उनीहरूको समान वितरण सुनिश्चित गर्ने र चिकित्सा शिक्षाको गुणस्तर कायम गर्ने विषयमा प्रभावकारी नीति अभाव देखिएको अध्ययनको निष्कर्ष छ। स्वास्थ्य सेवाको असमान पहुँच र गुणस्तरको चुनौती अझै समाधान हुन नसकेको अध्ययनले देखाएको छ। अध्ययन अनुसार नेपालमा प्रति 10,000 जनसंख्यामा 10.9 चिकित्सक उपलब्ध छन्। यो अनुपात भारत र बंगलादेशको तुलनामा उच्च भए पनि त्यसको प्रत्यक्ष लाभ सबै नागरिकसम्म समान रूपमा पुग्न सकेको छैन। अधिकांश चिकित्सक शहरी क्षेत्रमा केन्द्रित हुँदा ग्रामीण तथा दुर्गम क्षेत्रमा चिकित्सक अभाव अझै कायम छ।
0: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि गृह मन्त्रालयले हटलाइन सेवा सबै जिल्लामा विस्तार गरेको छ। विपदमा हुने उद्धारलाई थप छिटो, सहज र प्रभावकारी बनाउने भन्दा गृह मन्त्रालयले विपद हटलाइन नम्बर 1234 जिल्ला स्तरसम्म विस्तार गरेर सञ्चालनमा ल्याएको हो। मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गर्दै आएको थियो। अब विपद टोल फ्री नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। नयाँ व्यवस्था अनुसार काठमाडौँ उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट 1234 गरिएको फोन राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। देशका अरू 74 जिल्लाबाट गरिएको फोन भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत राउटिङ हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। आज 33 जिल्लामा बाढीको जोखिम देखिएको मौसम विभागले जनाएको छ। नमस्ते, थोरै नै नमस्कार।
2: हे बरै हो फुल झर्यो भने के होला।

0: बर्खाको बेला डुबानबाट जोगाउने बाहना बनाएर घरबार विहीन पारिएका सुकुम्बासी परिवार फेरि पनि डुबानमा परेका छन्। किर्तिपुरको राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवार डुबानमा परेका हुन्। गए राति सुतिरहेका बेला बागमतीको बाढी पछिपछि उनीहरूको बिचल्ली भएको छ। ज्यान जोगाउन रातभर हिलो र पानीमा छटपटाउनु परेको उनीहरूको गुनासो छ। बाढीबाट जोगाउने बाहना बनाएर फेरि बाढीमै पुर्याएको भन्दै उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना गरेका छन्। रातको बेला बाढी पछिपछि ओड्ने ओछ्याउने र खानेकुरासहित औषधि समेत सबै सकिएको उनीहरूको गुनासो छ। गृह मन्त्रालयले भने राति पाउने 2 बजेतिर सूचना पाएपछि सशस्त्रका 30 जना र नेपाल प्रहरीका 30 जनाको टोली खटेर डुङ्गाबाट उद्धार गरिएको जनाएको छ। होल्डिङ सेन्टरमा राखिएका 154 जनामध्ये 54 जनालाई उद्धार गरेर त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा राखिएको छ। 6 जना आफन्तकोमा गएका छन्। 94 जना भने अन्त नजाने भन्दै होल्डिङ सेन्टरभित्रै बाढी नपसेको भागमा बसेका छन्। मुगुका गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको 2 दिन नबित्दै काठमाडौँमै अर्का पुरुषले आफैलाई जलाएका छन्। काठमाडौँ 10 मा 45 वर्षका अविन राउतले आफ्नै भान्सामा पेट्रोल छर्किएर शरीरमा आगो लगाएको काठमाडौँका एसपी पवन कुमार भट्टराईले जानकारी दिनुभएको हो। घटना आज बिहान 6:15 बजेतिरको हो। श्रीमती र छोरासँगै बस्ने भए पनि घटनाको बेला अरू घरमा नभएको प्रहरीले जनाएको छ। राउतको हिजो छोरासँग विवाद परेको बुझिएको पनि प्रहरीले जनाएको छ। राउतको वीर अस्पतालमा उपचार भइरहेको र शरीर 50% जलेको अस्पतालले जनाएको छ। हिजो सर्लाहेका एक युवाले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। घडौता 10 का 35 वर्ष विवेक मण्डलले शरीरमा पेट्रोल छर्केर आगो लगाएको सर्लाहेका एसपी रविन्द्र पौडेलले जानकारी दिनुभएको छ। मण्डललाई उपचारका लागि काठमाडौँको कीर्तिपुर ल्याइएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आत्मदाह प्रकरण र सुकुम्बासी बस्तीमा बाढी पसेको घटनालाई जोडेर सरकार रासोपा सभापति र मतदातामाथि समेत आक्रोश पोख्नु भएको छ। अहिलेको शासनलाई देवताको शासन भएकाले निमुखाले बोल्न नपाउने र ज्यान गुमाउने पीडितलाई उल्टै दोष दिने प्रवृत्ति हावी भएको भन्दै साम्पाङले आक्रोश पोख्नु भएको हो। देवताको शासन भएकाले दोष दिँदा पाप लाग्ने र उनका भक्तले जरिवाना तिर्न नसक्नुको दोष पीडितमाथि लगाउने गरेको साम्पाङको टिप्पणी छ। सामाजिक सञ्जालमा लेख्दै उहाँले पसिना गराउने गरिबले युरोप अमेरिकाको अत्तरवास नआउनेलाई भोट दिउन्जेलसम्म मुलुकमा परिवर्तन नआउने जिकिर समेत गर्नुभएको छ। गरिबको हित गर्ने र गरिबको पक्षमा नीति बनाउने पार्टीलाई नचिन्नु दुर्भाग्यको मुख्य कारण बनेको साम्पाङको भनाइ छ। गणेश नेपाली आत्मदाह अरूका लागि एउटा सामान्य घटना लागे पनि आफ्ना लागि एउटा बिम्ब इतिहास विद्रोह र अमर सन्देश भएको साम्पाङले लेख्नु भएको छ। उहाँले गरिब निमुखाको न्यायका लागि निरन्तर लड्ने बाचा पनि गर्नुभएको छ। आफूले यति लेखेपछि गालीको वर्षा गर्न पनि साम्पाङले सरकारका समर्थकलाई आह्वान गर्नुभएको छ। सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पछिपछि अर्को पोस्ट गर्दै साम्पाङले अब रासोपाले देश चलाउन नसक्ने प्रमाणित भइसकेको टिप्पणी पनि गर्नुभएको छ। रासोपा सभापति रवि लामेछानेलाई सम्बोधन गर्दै उहाँले आफू जिउँदो भएको पुष्टि गर्न पनि चुनौती दिनुभएको छ। सरकारमाथि अब पनि हस्तक्षेप नगरे कुनै अर्थ नहुने भन्दै उहाँले सुकुम्बासी समेत व्यवस्थापन गर्न विफल सरकारले अरू कुनै काम गर्न नसक्ने दावी गर्नु भएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको 1 वर्ष पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने वाचा गर्नुभएको छ। ट्राफिक जरिवानाका विषयमा केही दिन अघि आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आउँदो 1 वर्ष कुनै पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको हो। अति महत्त्वपूर्ण सार्वजनिक महत्त्वका विषय बाहेक यो अवधिमा ठूला साना युट्युबर सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने उहाँको भनाइ छ। केही दिन अघि मन्त्री पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 50,000 रुपियाँ जरिवाना गर्नुपर्ने बताउनु भएको थियो। यो अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले अज्ञानवश कसैलाई चोट पुगेको भएमा माफ गरिदिन अनुरोध गर्दै ट्राफिक नियम अटेर गर्नेलाई मुटुमा हात राखेर सोच्न आग्रह गर्नुभएको छ। नारायणघाट बुटवल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि दाउने क्षेत्रको सवारी आवागमन सहज हुन थालेको छ।
1: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी 2 अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक छ।
0: हवस्त अहिलेसम्मको खबर यति नै नमस्कार।

0: मौसम पूर्वानुमान महाशाखाले आज धेरै ठाउँमा भीषण वर्षा हुने र 33 जिल्लामा बाढीको जोखिम देखिएको जानकारी दिएको छ। यति बेला मुलुकभर मनसुनी वायुको प्रभाव देखिएको र मनसुनको न्यून चापीय रेखा दक्षिणी भाग नजिक परेकाले ठूलो पानी पर्ने महाशाखाको भनाइ छ। आज दिउँसो र राति कोशी, बागमती, गण्डकी र कर्णालीका पहाड़ी भेगसहित लुम्बिनी र सुदूरपश्चिमका पहाड़ीसँगै तराई र मधेसका एकाध ठाउँमा भारी वर्षा हुने महाशाखाले जनाएको छ। विपद जोखिम न्यूनीकरण प्राधिकरणले काठमाडौँ उपत्यका खोला नदी किनारका बासिन्दालाई उच्च सतर्क रहन भनेको छ। आज काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेका खोला नदीमा बाढीको उच्च जोखिम देखिएको भन्दै प्राधिकरणले सतर्क रहन सजग गराएको हो। भारी वर्षापछिको बाढी र पहिरोका कारण पाँचवटा राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, कालीगण्डकी करिडोर र कर्णाली राजमार्गका सड़क खण्ड अवरुद्ध छन्। इलाम नौ राजदोपालीमा मेची राजमार्ग बन्द भएको छ। बाढीको जोखिम देखिएको भन्दा बीपी राजमार्ग कुखुरकोट नेपाल थोक कटेन्जेबीसी सड़क खण्डमा गाड़ी चलाउन रोक लगाइएको छ। पहिरोका कारण मकमानपुरको भीमफेदी पाँच भर्याङ डाँडा क्षेत्रमा कान्ति लोकपथ बन्द भएको छ। पहिरोले बागलुङमा नैमिनी आठ बेलबगर क्षेत्रमा कालीगण्डकी करिडोर बन्द भएको छ। त्यस्तै जुम्लामा पहिरोले तिला तीन त्रिवेणीदेखि तातोपानी गाउँपालिका सात तामतीमा सड़क बन्द भएको छ। कालीकोटमा पहिरोले शुभकालिका एक गगनी खोला क्षेत्रमा कर्णाली राजमार्ग बन्द भएको प्रहरीले जनाएको छ। गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ। विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 1234 फोन गर्न पनि आग्रह गरेको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्रै हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुरबाट 1234 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले अबको एक वर्ष पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने वाचा गर्नुभएको छ। ट्राफिक जरिवानाको विषयमा केही दिन अघि आफूले दिएको अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले सामाजिक सञ्जालमा लेख्दै आउँदो वर्ष दिन कुनै पनि पत्रकार र युट्युबरलाई अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको हो। अति महत्वपूर्ण सार्वजनिक महत्त्वका विषयबाहेक यो अवधिमा ठूला साना युट्युबर, सामाजिक सञ्जाल र पत्रकार कसैलाई पनि अन्तर्वार्ता नदिने उहाँको भनाइ छ। केही दिन अघि मन्त्री पुनले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई 50,000 रुपियाँ जरिवाना गर्नुपर्ने बताउनु भएको थियो। अभिव्यक्ति विवादमा परेपछि मन्त्री पुनले अज्ञानवश कसैलाई चोट पुगेको भएमा माफ गरिदिन अनुरोध गर्दै ट्राफिक नियम अटेर गर्नेलाई मुटुमा हात राखेर सोच्न आग्रह पनि गर्नुभएको छ। नारायणघाट बुटोल सडक विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि दाउने क्षेत्रमा यो वर्ष सवारी आवागमन सहज हुन थालेको छ।
1: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी दुई अन्तर्गत पर्ने दाउने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ़ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालोपत्र तथा कंक्रिट ढलान सकिएको छ भने सड़क सुरक्षा तथा अन्य सहायक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। सानातिना काम जारी रहे पनि विगतमा जस्तो सामान्य वर्षा हुँदा घण्टौं सड़क अवरुद्ध हुने अवस्था यस वर्ष भने देखिएको छैन।
0: विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्याण्डका टोलीलाई डेभिड बेक्ह्यामले भेट्नु भएको छ। इङ्ल्याण्डका पूर्व कप्तान बेक्ह्यामले राति नर्वे विरुद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाडीलाई भेटेर हौसला बढाउनु भएको हो। विश्वकप फुटबलका महान खेलाडीमध्येका बेक्ह्यामले इङ्ल्याण्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान हेरी केनले बेक्ह्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाडीको मनोबल थप उपास्ने विश्वास व्यक्त गर्नुभएको छ।

0: कृषि क्षेत्रमा कालोबजारी, कृत्रिम अभाव, कृषि सामग्री लुकाउने वा मूल्य वृद्धि गर्ने गतिविधि देखिए तत्काल सम्पर्क गर्न कृषि मन्त्रालयले अनुरोध गरेको छ। आज चितवनका विभिन्न ठाउँमा कृषि क्षेत्रको छड्के अनुगमन गर्न पुगेकी कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानको हित विपरीत गतिविधि भएमा तत्काल जानकारी गराउन सरकार भएका सबैलाई आग्रह गर्नुभएको हो। उहाँले मन्त्रालयको हटलाइन नम्बरमा सम्पर्क गर्न किसान, उपभोक्ता र सर्वसाधारणलाई अनुरोध पनि गर्नुभएको छ। किसानको हित विपरीतका गतिविधिप्रति सरकार शून्य सहनशीलताको नीतिमा रहेको उहाँको भनाइ छ। उहाँले मन्त्रालयमा उजुरी प्राप्त हुनासाथ सम्बन्धित निकाय परिचालन गरेर तत्काल अनुगमन गरिने र दोषी व्यक्ति वा व्यवसायीमाथि कानून बमोजिम कडा कारवाही गरिने प्रतिबद्धता पनि जनाउनु भएको छ। पहिरोले बागलुङको सालझण्डी ढोरपाटन सड़क अवरुद्ध भएको छ। बुर्तिबाङ ढोरपाटन सड़क खण्ड अन्तर्गत ढोरपाटन नगरपालिका 9 फल्ले घरमा आज बिहान सड़क माथिदेखि झरेको पहिरोले सड़क बन्द गराएको हो। सड़क अवरुद्ध हुँदा नेपालको एकमात्रै शिकार आरक्षक ढोरपाटन घुम्न पुगेका पर्यटक अलपत्र परेका छन्। हिजो साँझ नै ढोरपाटन पुगेका पर्यटक फर्किन पाएका छैनन् भने विधामा घुम्न हिँडेका पर्यटक फल्ले घरमै अलपत्र परेका हुन्। मेसिन प्रयोग गरेर सड़क खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब परीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभएको छ। सड़क अवरुद्ध हुँदा धेरै यात्रु सड़कमै अलपत्र पारेका छन्। ढोरपाटन घुम्न पुग्ने पर्यटकलाई मौसम र सड़कको अवस्था बुझेर मात्रै आउन आग्रह गरिएको छ। बैंकका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिने भएको छ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउन र ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको हो।
1: बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप कडाई गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: बेलायती राजा चार्ल्सले 4 वर्षपछि आफ्ना नाति नातिना फ्रेन्स आर्की र फ्रेन्सेस लिलिबेटलाई भेट्नु भएको छ। सुरक्षा व्यवस्था सम्बन्धी विवादका कारण यो भेट अन्तिम समयसम्म अनिश्चित बनेको थियो। सन् 2020 फ्रेन्स ह्यारी र मेगन साई जिम्मेवारीबाट अलग भएर अमेरिका बसाई सरेपछि साई परिवार बीचको सम्बन्धमा दूरी आएको थियो। हालको भेटलाई साई परिवारका लागि सम्बन्ध सुधारतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ। थप स्काई न्यूजकी संवाददाता शार्लोट लिमिङबाट।
2: We have learned that the King and Queen welcomed Harry, Meghan and their 2 young children to Highgrove House after those days of rumours about whether they would actually come over to the UK from the US. Of course, it was something very much away from the world's press.
0: Spain's youth forward Lamine Yamal फिफा विश्वकप 2026 सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाव नरहेको बताउनु भएको छ। उहाँले स्पेनले युरोकपमा फ्रान्सलाई पराजित गरिसकेको भन्दै यसपटक पनि प्रतिस्पर्धा गर्न आफू तयार रहेको बताउनु भएको हो। फ्रान्स विरुद्धको सेमिफाइनल खेलअघि टिभी स्वेनासँग कुरा गर्दै यामालले 2 ठुला टोलीबीचको भिडन्त हुने भए पनि स्पेनमा कुनै डर नरहेको बताउनु भएको हो। विश्वकपको क्वार्टर फाइनल अघि इङ्ल्यान्ड टोलीलाई डेभिड बेक्ह्यामले भेट्नु भएको छ। इङ्ल्यान्डका पूर्व कप्तान बेक्ह्यामले भरि राति नर्वे विरुद्ध हुने फिफा विश्वकप क्वार्टर फाइनल अघि राष्ट्रिय टोलीका खेलाडीलाई भेटेर हौसला बढाउनु भएको हो। विश्व फुटबलका महान खेलाडी मध्येका बेक्ह्यामले इङ्ल्यान्डका लागि 115 खेल खेल्दै कप्तानी समेत गर्नुभएको थियो। हालका कप्तान ह्यारी केनले बेक्ह्याम टोलीका लागि ठूलो प्रेरणाको स्रोत भएको भन्दै उहाँका अनुभव र सुझावले खेलाडीको मनोभाव उकास्ने विश्वास व्यक्त गर्नु भएको छ।
3: He's obviously a big England fan. We all know how much it meant for him to represent England and be captain. And he was just there to support us. Obviously, we were using his home, the home that he's built. Yeah, he was pushing as well. And
0: अवस्था अहिलेसम्मको खबर यति नै।
4: यो BFBS गोर्खा रेडियो हो।

0: काठमाडौँ त्रिपुरेश्वरमा महानगर प्रहरीसँग विवाद परेपछि आत्मदाह गरेका मुगुका गणेश नेपालीको शव वीर अस्पतालबाट त्रिवी शिक्षण अस्पताल पठाइएको छ। नेपालीको शव गैराती शिक्षण अस्पताल पठाइएको वीर अस्पतालका प्रवक्ता प्रकाश बुढा थुकीले जानकारी दिनुभएको हो। वीरमा लामो समय शव राख्ने सुविधा नभएका कारण शिक्षण अस्पताल पठाइएको उहाँको भनाइ छ। मृतकका परिवार र सरकार बीचको वार्ता सहमति भएपछि मात्र पोस्टमार्टम गरिने पनि बुढा थुकीले जानकारी दिनुभएको छ। वार्ता आज हुँदैछ। घटनापछि कालीमाटी प्रहरीले पनि तीनजना महानगर प्रहरीलाई सोधपूछ गरेर छाडेको छ। यो घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। यसैबीच गणेश नेपालीको न्याय माग गर्दै काठमाडौँको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ दल रासोपाको विरोधमा प्रदर्शन भइरहेको हो। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री बालेन्द्र शाह रासोपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका छन्। अहिले वीर अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। नेपालीको शव आफन्तले बुझेका छैनन्। सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको छ, तर सहमति पनि हुन सकेको छैन। बुद्धनगरमा आत्मदाह प्रयास गर्ने अश्विन राउत व्यवसाय धराशायी बनेपछि निराश बनेको खुलेको छ। सुपर वायल स्टील र दिव्यश्री ट्रेड कन्सर्न प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका राउतले ग्याबिन जालीको उत्पादन र चीनबाट फ्रिज पंखा लगायतका विद्युतीय सामान ल्याएर बेच्ने गरेको र पछिल्लो समय व्यवसाय धराशायी बनेपछि तनावमा परेको परिवारले जनाएको छ। व्यवसाय डुब्न लागेपछि ललितपुरको भैँसीपाटीको जग्गा बेच्न खोजेको र बिक्री नहुँदा थप तनावमा परेको पनि परिवारको भनाइ छ। सिराहा लहानका राउतको बुद्धनगरको बुद्ध विहार छेउमा कम्पाउण्ड सहितको एक तले घर छ। त्यही घरमा उहाँले आज बिहान आत्मदाहको प्रयास गर्नुभएको हो। राउत क्षेत्री सेवा समाजका अध्यक्ष हुनुहुन्छ। समाजका सचिव रोशन राउतका अनुसार उहाँले केही समय अघि भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएको जानकारी दिनुभएको छ। आत्मदाहको प्रयास गरेका सर्लाही गोडैताका मण्डलले विज्ञान विषयमा स्नातकोत्तर गरेको खुलेको छ। एमएससी पूरा गरेपछि मण्डलले केही समय मलङ्गवाको क्याम्पसमा पढाएको र एक वर्ष अघि जागिर छुटेको थियो। एक वर्षदेखि बेरोजगार बन्दा आर्थिक अभावले मण्डलको मानसिक समस्या शुरू भएको गौडेता 10 का वडा अध्यक्ष वैद्यनाथ मण्डलको भनाइ छ। मण्डललाई साझा हेलिकप्टरमा काठमाडौँ ल्याएर कीर्तिपुर वर्ण अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ। इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेट अशर।
1: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: Emali. महासचिव शंकर पोखरेलले डुबानमा परेका सुकुम्बासी परिवारमा गणेश नेपालीको जस्तै अवरको अप्रिय घटना नहोस् भनेर सरकारलाई सजग गराउनु भएको छ। सुरक्षित गर्ने नाममा घरबार विहीन बनाइएका सुकुम्बासीको पीड़ा अत्यन्तै गम्भीर, हृदयविदारक र संवेदनशील बनेको भन्दै पोखरेलले अर्को घटना दोहोरिने अवस्थामा नपुर्याउन सरकारलाई चेतावनी दिनुभएको हो। सामाजिक सञ्जालमा लेख्दै वहाँले सुकुम्बासीलाई तत्काल न्यायपूर्ण व्यवस्थापन मिलाउन अनुरोध गर्नुभएको छ। चीनको दक्षिणी शहर हिङझौमा आएको भीषण बाढ़ीका कारण सर्प पालन केन्द्र भत्किँदा करिब 900 सर्प फरार भएका छन्। तीमध्ये विषालु कोब्रा समेत रहेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। बाढ़ीको पानीसँगै सर्पहरू बस्तीमा पसेपछि स्थानीयमा त्रास फैलिएको छ। गाउँलेहरूले सर्प समात्ने टोली गठन गरेर उद्धार अभियान चलाइरहेका छन्। प्रशासनले सर्वसाधारणलाई आफै सर्प समात्ने प्रयास नगर्न र सर्प देखिए तुरन्तै सम्बन्धित टोलीलाई खबर गर्न आग्रह गरेको छ। यसैबीच सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। उहाँको बाढ़ीले बगाएको सर्प फार्मबाट निस्किएको कोब्राले टोकेको आशंका गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बाढ़ीको पानीमाथि टाउको उठाएर सड़कमा पौड़िरहेका सर्पहरू देखिएका छन्। स्थानीय संचार माध्यमका अनुसार बाढ़ीले 16,000 भन्दा बढ़ी सुँगुर पनि बगाएको छ। आज राति विश्वकपको सेमी फाइनलमा नर्वे र इंग्ल्याण्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस महसुस हुने अनुमान गरिएको छ। खेल गएको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ। हवस् त खबर यति नै।

0: बाढीका कारण किर्तिपुरको होल्डिङ सेन्टरमा डुबानमा परेका सुकुम्बासीहरू पुनः विस्थापित भएका छन्। बाढीका कारण गइराति करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा सारिरहेका छन्। अहिले होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भइरहेको छ, तर यसबारे अन्तिम निर्णय पनि भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको कृतिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको वीर अस्पताल अगाडि प्रदर्शन गरिएको छ। सरकार र सत्तारूढ दल रासुपाको विरोधमा प्रदर्शन भइरहेको हो। प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री वालेन्द्र शाह रासुपा सभापति रवि लामिछानेको नाम लिँदै नारा लगाएका छन्। अहिले वीर अस्पताल क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। नेपालीको शब आफन्तले बुझेका छैनन्। सरकारी पक्षले हिजोदेखि नै नेपालीको परिवारसँग वार्ता थालेको छ, तर सहमति भने जुट्न सकेको छैन। यता गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारिएको भन्दै सरकार विरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघरमा विरोध प्रदर्शन गरेको हो। नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने बालेन रवि र स्वर्णिम सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। युवाहरूले बालेन रवि र स्वर्णिमलाई श्री तीन भन्दै संज्ञा दिएका छन्। प्रदर्शनकारीले युवाहरूलाई आत्मदाह गर्न बाध्य पार्ने होइन, रोजगारी दिन माग गरेका छन्। आत्मदाहको प्रयास गरेका सर्लाही गोडैताका मण्डलले विज्ञान विषयमा स्नातकोत्तर गरेको खुलेको छ। एमएससी पूरा गरेपछि मण्डलले केही समय मलङ्गबागो क्याम्पसमा पढाएको र 1 वर्ष अघि जागिर छुटेको थियो। 1 वर्षदेखि बेरोजगार भन्दा आर्थिक अभावले मण्डलको मानसिक समस्या शुरू भएको गुडेता 10का वडा अध्यक्ष वैद्यनाथ मण्डलको भनाइ छ। मण्डललाई साँझ हेलिकप्टरमा काठमाडौँ ल्याएर किर्तिपुर वर्ण अस्पतालको आइसियूमा उपचार भइरहेको छ। बुद्धनगरमा आत्मदाह प्रयास गर्ने अश्विन राउत व्यवसाय धराशायी बनेपछि निराश बनेको खुलेको छ। सुपर वायर स्टील र दिव्यश्री ट्रेड कन्सर्न प्राइभेट लिमिटेड सञ्चालन गर्दै आएका राउतले ग्याभिन जालीको उत्पादन र चीनबाट फ्रिज पंखा लगायतका विद्युतीय सामान ल्याएर बेच्ने गरेको र पछिल्लो समय व्यवसाय धराशय मा पुगेपछि तनाव परेको परिवारले जनाएको छ। व्यवसाय डुब्न थालेपछि ललितपुर भैँसी पालेको जग्गा बेच्न खोजेको र बिक्री नहुँदा थप तनावमा परेको पनि परिवारको भनाइ छ। सिराहा लहानको राउतको बुद्धनगरको बुद्ध विहार छेउमा कम्पाउण्ड सहित एकतले घर छ। त्यही घरमा उहाँले आज बिहान आत्मदाहको प्रयास गर्नुभएको हो। राउत क्षेत्रीय सेवा समाजका अध्यक्ष पनि हुनुहुन्छ। समाजका सचिव रोशन राउतका अनुसार उहाँले केही समय अघि भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएको जानकारी दिनुभएको छ। धनुषामा गाडी र एम्बुलेन्स ठोकिँदा 8 जना घाइते भएका छन्। धनुषाधाम नगरपालिका के पमियर विद्या भुजेल सवार गाडी मिथिला नगरपालिका 9 बडहरीको पूर्व पश्चिम लोकमार्गमा एम्बुलेन्ससँग ठोकिएको हो। बडहरीबाट विराटनगरतिर बिरामी लिएर जाँदै गरेको गाडीसँग ठोकिँदा एम्बुलेन्स चालक सहित एम्बुलेन्समा सवार 5 जना तथा अर्को गाडीका 3 जना गरी 8 जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि जानकी मेडिकल कलेज र मदैया धनुषा पठाइएको छ। आज मध्यराती विश्वकपको सेमी फाइनलमा नर्वे र इङ्ल्याण्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस महसुस हुने अनुमान गरिएको छ। खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
1: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and on a highest peak of his career, which helps us a lot. He has the mindset of a team player. He's ready to lead by example and to push everybody. It's a privilege to have him as captain and a privilege to be his coach.
0: England ka Harry captain Harry Kane le अहिले टोलीले ठूलो चुनौतीको सामना गरिरहेको बताउनु भएको छ।
2: Really dangerous team, got some fantastic players, I think really well coached, both with the ball, without the ball. Obviously it's our job to try and find weaknesses in their structure. We want to try and impose our game, but overall we just expect a difficult match.
0: इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेटर।
3: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited
0: the... कुनै
4: यो BFBS गोर्खा रेडियो हो।

0: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँ बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल पुर्याएको थियो। उहाँलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। 50% जलेका उहाँको केही बेर अघि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। पछिल्लो 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मोगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमै मृत्यु भएको छ। यस्तै हिजो सर्लाहीका विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीका गौडेता नगरपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना भएपछि हामीले यसको कारण र रोकथामबारे मनोवैद डाक्टर गंगा पाठकलाई सोधेका छौं।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेका छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन हेर्नुहोस्, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भनेकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त्यो पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोगी आएको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरणै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ, ठ्याक्कै सरकारले आफ्नो नीति कार्यक्रम व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2005 नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन। मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, अनि त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ। आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन्, ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
0: अहिलेसम्मका खबर हेर्दै नमस्कार, म कृष्ण।
3: BFBS गोर्खा रेडियो।

0: बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु भएको छ। 12 जना गम्भीर घाइते भएका छन्। केदारसिंह गाउँपालिका 7 काँडाचोरबाट दुर्गाथली गाउँपालिका 6 चुबापनतर्फ गइरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुगुरे भन्ने ठाउँमा दुर्घटना भएको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्गाथली दुर्घटनामा दुर्गाथली 6 का 60 वर्षीय चक्र महत, सोईठाउकी 65 वर्षीय कलादेवी महत र केदारसिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमा मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदारसिंह 7 का देवबहादुर धामी, दुर्गाथली 6 का जलका महत, जयमत महत, धनेश्वर जागरी, नवराज धामी, रमेश धामी, हासुली महत, रामबहादुर महत, हर्का महत, देवबहादुर जागरी, वीरू जागरी र रामबहादुर महत गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल पठाएको थियो। उहाँलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। 50% चलेका उहाँको केही बेर अगाडि उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। पछिल्ला 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो। यस्तै हिजो सर्लाहीकै विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीका गौडेता नगरपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। काठमाडौँको कृतिपुर राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता माजिद अन्सारी सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापा सहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरू डुबानमा परेपछि अन्सारी सहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताउनु भएको छ। उनीहरूलाई अहिले कृतिपुरको प्रहरी बीटमा राखिएको छ। बैंकका निष्क्रिय खाता अब जुनसुकै शाखा वा मोबाइल एपबाटै बन्द गर्न सकिनेछ। नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या घटाउन तथा ग्राहकलाई सहज सेवा दिन नयाँ व्यवस्था लागू गर्न लागेको छ।
1: ग्राहकले खाता बन्द गर्न अनुरोध गरेपछि खातामा रहेको रकम ग्राहकले चाहेको अर्को ब्याङ्क वा वित्तीय संस्थाको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र ब्याङ्कले निष्क्रिय भइसकेका खातालाई फेरि सञ्चालनमा ल्याउन पनि सहज व्यवस्था गरेको छ। अब ग्राहकले देशको जुनसुकै शाखा कार्यालयबाट आफ्नो पहिचान प्रमाणित गरी निष्क्रिय खाता फेरि सक्रिय गराउन सक्नेछन्। केन्द्रीय ब्याङ्कले इजाजत पत्र प्राप्त सबै ब्याङ्क तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउन विशेष कार्ययोजना तयार गरी आगामी पुष मशान्तभित्र अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। निर्देशन अनुसार खाता निष्क्रिय हुन नदिन ब्याङ्कहरूले खाता निष्क्रिय हुने समय अघि नै फोन, एसएमएस, इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित जानकारी गराउनु पर्नेछ। निष्क्रिय भइसकेका खातालाई फेरि सक्रिय गराउन कम्तीमा प्रत्येक 6 महिनामा ग्राहकलाई सम्पर्क गरी अनुरोध गर्नुपर्ने र त्यसको अभिलेख सुरक्षित राख्नुपर्ने व्यवस्था छ। प्रविधिको दुरूपयोग तथा वित्तीय अपराध नियन्त्रणमा पनि राष्ट्र ब्याङ्कले थप पढाइ गरेको छ। निष्क्रिय भएर पुनः सञ्चालनमा आएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्न ब्याङ्कहरूले प्रभावकारी प्रणाली विकास गर्नुपर्ने व्यवस्था छ।
0: नारायणघाट बुटवल सड़क विस्तार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेपछि पोहोरसम्म सामान्य वर्षामा पनि घन्टौं जाम हुने दाउन्ने क्षेत्रमा यो वर्ष पनि सवारी आवागमन सहज हुन थालेको छ।
1: गत वर्षसम्म सामान्य वर्षा, सड़क निर्माण, पहिरो पन्छाउने काम तथा सवारी साधन बिग्रिए पनि दाउन्ने क्षेत्रमा लामो जाम लाग्ने गरेको थियो। विशेष गरी बर्खा र हिउँदमा हजारौं यात्रुले घण्टौं सड़कमै बस्नुपर्ने अवस्था थियो। तर यस वर्ष सड़कको अधिकांश भाग कालोपत्रे भई निर्माण अन्तिम चरणमा पुगेपछि यात्रुले त्यस्तो शास्ति भोग्नु परेको छैन। बर्दघाट सुस्तापूर्वको विनय त्रिवेणी 2 अन्तर्गत पर्ने दाउन्ने क्षेत्र 2081 साउन 1 गतेदेखि 2082 असार 32 गतेसम्म 63 पटक अवरुद्ध भएको तथ्याङ्क छ। तर यो वर्ष त्यस्तो अवस्था हटेको छ। दैनिक रूपमा यही सड़क प्रयोग गर्ने स्थानीय तथा चालक पनि यस वर्षको अवस्था विगत भन्दा फरक रहेको बताउँछन्। पूर्व पश्चिम राजमार्गको सबैभन्दा व्यस्त खण्ड मध्ये पर्ने नारायणगढ़ बुटवल सड़क एसियाली विकास ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा विस्तार भइरहेको छ। आयोजना अन्तर्गत पूर्वी खण्डमा मुख्य सड़कको कालोपत्र तथा कंक्रिट सकिएको छ भने सड़क सुरक्षा तथा अन्य
0: खबर
2: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 वर्षीय राउतको वीर अस्पतालमा आज उपचारको क्रममा ज्यान गएको हो। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरेर वीर अस्पताल लगेको थियो। उहाँलाई आईसीयूमा राखेर उपचार गरिएको थियो। 50% जलेका वहाँको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै मुलुकमा पछिल्लो 3 दिनमा 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहिबार मुगुका गणेश नेपालीले नगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा आगो लगाउनु भएको थियो। उहाँको हिजो उपचारको क्रममा वीर अस्पतालमा निधन भएको छ। यस्तै हिजो नै सर्लाहीका विवेक मण्डलले पनि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउनु भएको थियो। सर्लाहीको गौडेता गाउँपालिका 10 का 35 वर्षीय विवेकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ। उहाँको अवस्था पनि गम्भीर छ। नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइन्छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेको छ, मानसिक रूपमा नै समस्यामा परिसकेको छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ, ठ्याक्कै सरकारले आफ्नो नीति कार्यक्रम व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2000 पछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैन, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ, विशेष गरेर यो युवामा। हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18 देखि 35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, भने त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ, आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छ गरिन्छन् ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ के सुधार गराउनु पर्छ कि पर्दैन?
2: पर्छ, पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासनविहीन हुँदै गएको छौँ क्या हामी नेपालीहरू। हामी पनि जिम्मेवार नागरिक हुनु पर्यो नि त, त्यो चाहिँ हामी बुझ्दैनौँ। तर अरूबाट हामी एक्सपेक्ट गर्ने चाहिँ नि त्यो बढी भएको छ, गलत संस्कार डेभलप भएको छ। त्यसले गर्दा हरेक मान्छे आफ्नो ठाउँमा बसेर आफ्नो दायित्व निर्वाह गर्नु पर्यो। डिसिप्लिन भनेको त हरेक व्यक्तिको लागि त अत्यावश्यक कुरा हो, त्यसैले त हामी सिभिलाइज्ड हुन्छौँ नि त। त्यसले गर्दाखेरि यो जति पनि सरकारी निकाय होस्, कोही व्यक्ति होस् है, जहाँ जो सम्बन्धित छ सबैले आफ्नो तर्फबाट चाहिँ आफूले सम्हाल्नुपर्छ, आफूले गर्न सक्ने राम्रै कुरा गर्नुपर्छ र अरूलाई फ्रस्ट्रेट गराउने, अरूलाई ब्लेम गराउने, अरूलाई चाहिँ होच्याउने अथवा अरूको विरोधमा बोल्ने त्यो परम्परा चाहिँ अहिले धेरै बढ्यो कि। त्यसैले गर्दाखेरि यो युवा वर्ग चाहिँ एकदमै फ्रस्ट्रेट छ, हिजोको परिणाम त्यही नै हो।
0: बाढीका कारण किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेका सुकुमवासीहरू पुनः विस्थापित भएका छन्। बाढीका कारण गइराती करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान निकालेर सुरक्षित स्थानमा सारेका छन्। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी भएको छ, तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकै रहेको किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। यसैबीच कृतिपुरको राधा स्वामी होल्डिङ सेन्टरबाट जेएनजी अभियन्ता माजिद अन्सारी सहित केहीलाई नियन्त्रणमा लिएको छ। अन्सारी र सरिस्मा थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो। कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीहरू डुबानमा परेपछि अन्सारी सहितका केही अभियन्ताहरू त्यहाँ पुगेका थिए। अन्सारीले आफूहरूलाई प्रहरीले दुर्व्यवहार गर्दै पक्राउ गरेको बताउनु भएको छ। उनीहरूलाई अहिले कृतिपुरको प्रहरी बीटमा राखिएको छ। बझाङमा जीप दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै ज्यान गएको छ, 12 जना गम्भीर घाइते भएका छन्। केदारसिंह गाउँपालिका 7 काणाचोरबाट दुर्गाथली गाउँपालिका 6 चोबार पानतर्फ गइरहेको जीप दुर्गाथली गाउँपालिका 6 र केदारसिंह गाउँपालिका 7 को सिमानामा पर्ने सुगुरे भन्ने ठाउँमा दुर्घटनामा परेको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्गाथली गाउँपालिका 6 का वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 का 60 वर्षीय चक्रमत, चोइठाउँकी 65 वर्षीय कलादेवी महत र केदारसिंह 7 की 35 वर्षीय विमला धामीको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा परेर जीप चालक केदारसिंह 7 का देव बहादुर धामी सहित 11 जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अवस्था चिन्ताजनक छ। अब खबर फटाफट।
1: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुस्मा 7 को भडखोरे, वडा नम्बर 2 को कालीगण्डकी समरके पादल र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान शुरू। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई बागमती सरकारको 2.5 करोड भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 वटा साइकल, 57 वटा मोटरसाइकल तथा 30 वटा 3 पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान।
0: इरानका दिवंगत सर्वोच्च नेता आयतल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनेपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा प्लेटर।
3: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: आज मध्यराती विश्वकपको सेमी फाइनलमा नर्वे र इङ्ल्यान्ड भेट्दैछन्। यो खेल मियामीमा हुँदैछ, जहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस हुने अनुमान गरिएको छ। अहिलेसम्मका खबर यति नै।

0: यो BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: मिलाइन भरी
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।

0: बजाङको केदार सिंह गाउँपालिका सातको सुगुरी क्षेत्रमा भएको जीव दुर्घटनाका घाइते उद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतर हुन नसकेपछि फर्किएको छ। प्रमुख जिल्लाधिकारी मुकेश कुमार केसरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलो पटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो भने दोस्रो पटक जाँदा खराब मौसमका कारण अवतरण हुन नसकेको हो। घटनास्थलमा स्थल मार्गबाट एम्बुलेन्स पुगेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेर तीनजनाले ज्यान गुमाएका छन् भने सातजना गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेहरू केदार सिंह सातकी विमला धामी दुर्गाथली छ कि 60 वर्षीय कलादेवी महत र 60 वर्षीय चक्र महत छन्। प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेको संख्या 13 पुगेको छ। अन्य 6 जनाको अवस्था मध्यम छ। नगर प्रहरी नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश फ्रस्ट्रेसन एङ्जाइटी जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसो कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेका छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन होइन, यो भनेको त पारिवारिक सामाजिक केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर परिवार हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ ठ्याक्कै। सरकारले आफ्नो नीति कार्यक्रम व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 दुई सालपछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ हाम्रो क्रियाकलाप हाम्रो व्यवहार स्वस्थ हुँदैन। मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ। विशेष गरेर यो युवामा हेर्नु चाहिँ स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ होइन लगाउन पनि सक्दैन। भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, अनि त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: डाक्टर साहब मलाई एउटा कुरा ठ्याक्कै भनिदिनु छ, जस्तो त्रिपुरेश्वरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकायसँग गएर जोडिएको छ। आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर टोकिन्छन्, ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
2: पर्छ, पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासन विहीन हुँदै गएको छ कि हामी नेपालीहरू। नागरिक सरकारी निकाय होस् कोही व्यक्ति होस् है जहाँ जो सम्बन्धित छ सबै

0: एसिसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजय शुरूआत गरेको छ। मलेसियामा आजदेखि शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हराएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 130 रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले सर्वाधिक 52 रन बनाउनु भयो। जितका लागि 131 रनको लक्ष्य पछ्याएको कतार 12 ओभरमै 25 रनमा अल आउट भएको थियो। नेपालले समूह चरणमा सिङ्गापुर र हङकङसँग खेल्नेछ। इरानका दिवंगत सर्वोच्च नेता अयतोला अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युको लागि आह्वान सुनिएपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरेमा इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। Jerusalem-bata BBC-ki Barbara Pletcher.
1: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइएको छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
2: एक पछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
3: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, अब त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन नि त। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त। त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
2: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेको छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
3: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन हेर्नुहोस्, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको, सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइदिएन। र त्यो मानसिक समस्या आउनु भनेको घर, परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
2: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ। ठ्याक्कै सरकारले आफ्नो नीति, कार्यक्रम, व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
3: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 2000 पछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैन, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ, विशेष गरेर यो युवामा हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, भने त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के हो।
0: अहिलेसम्मका खबर यति नै नै।

0: गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ।
1: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 1234 फोन गर्न आग्रह गरिएको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्र हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुर 1234 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
0: बागलुङ नगरपालिकाले नवजात छोरीको नाममा 10,000 मुद्दती खाता उपहार स्वरूप खोलिदिने घोषणा गरेको छ।
1: आर्थिक वर्ष 2080-81 सञ्चालनमा रहेको नगरकी छोरी कार्यक्रम अन्तर्गत 5,000 प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि रकम दोब्बरले बढ़ाइएको हो। हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा 10,000 रकमको बैंक खाता खोलिने बताउनु भएको छ। हालसम्म 300 छोरीका नाममा 5,000 दरले 15,00,000 जम्मा गरिसकिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर 20 नपुगेसम्म निकाल्न पाइने छैन।
0: बाढ़ीका कारण किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेका सुकुम्बासीहरू फेरि विस्थापित भएका छन्। बाढ़ीका कारण गैराती करिब 1 बजेदेखि होल्डिङ सेन्टरभित्र पानी पसेपछि प्रभावित परिवारहरूले आफ्ना सामान बाहिर निकालेर सुरक्षित स्थानमा राखेका छन्। होल्डिङ सेन्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो सुरक्षा व्यवस्था गरिएको छ। विस्थापितहरूलाई भक्तपुरको खरीपाटीमा स्थानान्तरण गर्ने तयारी छ। यसबारे अन्तिम निर्णय भने भइसकेको छैन। हाल उनीहरूलाई होल्डिङ सेन्टर नजिकैको किर्तिपुरको स्मृति भवनमा अस्थायी रूपमा राखिएको छ। बझाङको केदारसिंह गाउँपालिका 7 सुंगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते उद्धार गर्न गएको हेलिकप्टर खराब मौसमका कारण अवतरण हुन नसकेपछि फर्किएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो। पहिलोपटक हेलिकप्टर स्थान पत्ता लगाउन नसकेर फर्किएको थियो। दोस्रो पल्ट जाँदा खराब मौसमका कारण अवतरण हुन नसकेको हो। घटनास्थलमा स्थलमार्गबाट एम्बुलेन्स पुगेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्घटनामा परेर 3 ज्यान गुमाएका छन् भने 7 गम्भीर घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा केदारसिंह 7 विमला धामी, दुर्गाथली 6 60 खेलादेवी महत र 60 चक्र महत हुनुहुन्छ। प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते हुनेको संख्या 13 पुगेको छ। अन्य 6 अवस्था मध्यम छ। जेएनजी आन्दोलनका क्रममा गएको भदौ 24 आगजनीबाट ध्वस्त भएको विराटनगरको भाट भटिनी सुपरमार्केट आजबाट सञ्चालनमा आएको छ। 10 लगाएर पुननिर्माणपछि औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। पुननिर्माणका लागि 3 सेफमा काम भएको थियो। विराटनगरको प्रमुख किनमेल केन्द्रका रूपमा परिचित भाट भटेनी फेरि सञ्चालनमा आएपछि उपभोक्ताको भीड लागेको छ। आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको थियो। उहाँलाई आइसीयूमा राखेर उपचार गरिएको थियो। 50% जलेका उहाँको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै पछिल्लो 3 3 आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति नर्वे र इङ्ल्याण्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार दुई टोली बीचको खेल राति 3:15 शुरू हुनेछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्याण्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। यो खेल अमेरिकाको मियामीमा हुँदैछ। यहाँको तापक्रम करिब 40 हुने अनुमान छ। खेल अघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
2: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and in on a highest peak of his career, which helps us a lot. He has the mindset of a team player. He's ready to lead by example and push everybody.

0: युवतीमा हामीले आफैलाई देख्दैछौँ, होइन?
1: मलाई त हाम्रो युवा अवस्थाको सम्झना आयो।
0: खोइ भ्रम हो कि के हो?
1: चस्मा पनि त दुवैले हाम्रै जस्तो लगाएको रहेछ त।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: जल तथा मौसम विज्ञान विभागले आउँदा दुई दिन अत्यधिक वर्षा हुने सम्भावना रहेको जनाएको छ। आज साँझ विशेष सूचना जारी गर्दै विभागले भोलि र पर्सी सोमबार अत्यधिक वर्षा हुने जनाएको छ। आउँदा दुई दिन कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागका थोरै र मधेस लगायत कोशी र बागमती प्रदेशको तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने विभागले जनाएको छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा भारी वर्षा हुने आकलन छ। मनसून सक्रिय भएकाले अति भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको हो, जसका कारण कोशी, बागमती, मधेस र गण्डकी प्रदेशका गेगरान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम छ। अत्यधिक वर्षाका कारण चारै प्रदेशमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सड़क तथा हवाई यातायातमा असर पर्न सक्ने विभागको आकलन छ। यी क्षेत्रमा सावधानी अपनाउन विभागले अनुरोध गरेको छ। कर्णालीमा खसेको गाड़ीका बेपत्ता चार मध्ये तीनजनाको शव भेटिएको छ। यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाड़ी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको नौ दिनपछि आज अछाम तुर्माखा दुई जमगढ़ामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझीगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। यसअघि पचाल झरना पाँच कालीकोटका 62 वर्षीय मेखे तिरुवा र रासकोट खड्का गाउँ कालीकोटकी 18 वर्षीय सृजना खड्काको शव भेटिएको थियो। दुईजना बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाड़ी अझै फेला परेका छैनन्। बेपत्ता भएकाहरू र गाड़ीको खोजीका लागि गोताखोर टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवासभाको चैनपुर 11 चापाभुइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 64 खानेपानीका धारा निर्माण गरिएको छ। 65,90,000 बढी लगानीमा आयोजना निर्माण गरिएको एडब्ल्यूसी खाँदबारी संखुवासभाले जनाएको छ। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
1: गएको फिस्कल इयरमा दुईटा ड्रिंकिङ वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत चाहिँ यहाँ अप्रुभ भएर आएको थियो। र एउटा चाहिँ छ जुन चाहिँ चापाभुइँ भन्ने ठाउँ चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्करसभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्यापको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो। र यसमा हाम्रो 3 वेलफेयर पेन्सनरलाई फोकसिङ गरेको थियौँ। त्यसमा 21, 15, 20, 97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यू होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो, उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ। त्यस्तै डब्लुपी विडो 21, 13, 17, 60 देवी माया मगर राई, उहाँको श्रीमान चाहिँ 10GR हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21, 14, 64, 27 सुकमाया राई, याखा राई, उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ, त्यहाँ स्कुल त्यहाँ बिचमा थियो, र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो। र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्ड ओभर दिनुभएको थियो। र ह्यान्ड ओभरमा म पनि एटेन्ड भएको थिएँ। त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो। उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई। जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो, एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो। यसरी जम्मा 64 ट्यापको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो। युके अथवा अरूतिरबाट जसले डोनेसन पैसा दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु।
0: अहिलेसम्मका खबर यति नै, नमस्कार।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: पाटीबाघ संरक्षणका लागि स्थापना भएको बाँकी राष्ट्रिय निकुञ्जमा पर्यटकको संख्या दोब्बरले वृद्धि भएको छ। थप विवरण सहित नेपालगञ्जबाट दिलबहादुर केसी।
1: बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको बाँके निकुञ्जमा विगत दुई वर्षको तुलनामा यस वर्ष दोब्बर भन्दा बढ़ी पर्यटक भित्रिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्र कडेलले बताउनुभयो।
2: आर्थिक वर्ष 81-82 444 जना पर्यटक एक वर्षमा हुनुहुन्थ्यो, गत वर्ष 620 जनाले गरेको देखिन्छ। तर यो वर्षको असारको 9 गतेसम्ममा 1427 पर्यटकहरूले भ्रमण गरिसक्नु। हाम्रा केही त्यस्ता एकदम अहम पोखरीहरू छन्, ती पोखरीहरूमा हामी बिहानको समयमा, बेलुकीको समयमा, दिउँसोको समयमा गयो भने एकदमै सजिलै बाघ देख्न सक्ने एकदमै चान्सेस हाई छ।
1: एसोसिएसन बाँकेका अनुसार हाल 12 जना नेचर गाइडले बाँके निकुञ्जमा आउने पर्यटकलाई घुमाउने गरेका छन्। एकजना नेचर गाइड शान्ति चौधरी।
3: पर्यटकहरूको संख्या चाहिँ न्यून भएकोले चाहिँ मैले गाइड गर्ने अवसर चाहिँ पाएको थिएन। यो वर्ष चाहिँ हप्तामा 3-4 वटासम्म सफारी हुने गरेको छ।
1: पाटी बाघ हेर्नका लागि मात्र होइन, नेपालमै दुर्लभ चौसुकी हेर्न समेत यहाँ पर्यटकहरू आउने गरेका छन्। निकुञ्जसँग जोडिएको गाबर भ्याली होमस्टेका अध्यक्ष कृष्ण चौधरी।
4: नेपालमा बाँके राष्ट्रिय निकुञ्जमा मात्रै पाइने चौसिङ्गाको अवलोकनदेखि लिएर को अवलोकनसम्मको भ्रमणमा हामीले देखाउने भूबनोटको पनि रमणीय खालको भएको हुँदाखेरि पर्यटकहरू असाध्यै मन पराउनुहुन्छ।
1: निकुञ्जको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको असार 9 गतेसम्म 1427 जना पर्यटकहरूले बाँके निकुञ्ज अवलोकन गरेका छन्। अघिल्लो आर्थिक वर्षमा 620 जना पर्यटकले भ्रमण गरेका थिए।
0: अब खबर फटाफट।
5: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुस्मा 7 को भडखोरे, वडा नम्बर 2 को काली गण्डकी, समरके पातल र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान सुरु। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरीलाई बागमती सरकारको 2.5 करोड भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 वटा साइकल, 57 वटा मोटरसाइकल तथा 30 वटा 3 पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान। कोराला नाका जोड्ने मुस्ताङको छुसाङ घमिक सड़कको कालो पत्र गर्न ठेक्का आह्वान। छुसाङदेखि भेनासम्मको 14 किलोमिटर सड़कका लागि 1 अर्ब भन्दा बढी र भेनादेखि घमीसम्मको 6 किलोमिटरका लागि करिब 1 अर्ब लागतको अनुमान। र कालीकोटको तिलागुफा नगरभित्रका किसानले फलाएका स्याउ आफ्नै हिसाबले जिल्ला बाहिर बेच्न नपाइने, गुणस्तर कायम राख्ने भन्दै जिल्ला बाहिर बेच्दा स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने। तिलागुफाबाट वार्षिक 10,000 क्विन्टल भन्दा बढी स्याउ निर्यात हुँदै।
0: विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा आज राति नर्वे र इङ्ल्याण्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार यी दुई टोली बीचको खेल आज राति 3:15 बजे शुरू हुँदैछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्याण्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। यो खेल अमेरिकाको मियामीमा हुँदैछ। यहाँको तापक्रम करिब 40 डिग्री सेल्सियस हुने अनुमान छ। यसअघिको पत्रकार सम्मेलनमा मुख्य प्रशिक्षक थोमस टुचेलले कप्तान ह्यारी केनको प्रशंसा गर्नुभएको छ।
6: I'm running out of words, I'm running out of different ways to describe him. He's our leader, he's our captain, he leads by example. He's in the shape of his life and on a highest peak of his career, which helps us a lot. He has the mindset of a team player. He's ready to lead by example and to push everybody. It's a privilege to have him as captain and a privilege to be his coach.
0: इङ्ल्यान्डका कप्तान ह्यारी केनले टोलीले ठूलो चुनौतीको सामना गरिरहेको बताउनु भएको छ।
7: Really dangerous team, got some fantastic players, I think really well coached, both with the ball, without the ball. Obviously it's our job to try and find weaknesses in their structure. We want to try and impose our game, but overall we just expect a difficult match.
0: विश्वकपको अन्तिम क्वार्टर फाइनलमा भोलि बिहान नेपाली समयअनुसार 6:45 बजे अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्याण्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्।
8: अहिलेसम्मका खबर यति नै।

0: नेपाल प्रहरी र स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा हरेक दिन 19 जनाले आफ्नै ज्यान लिने गरेको पाइन्छ। पछिल्लो समय एकपछि अर्को आत्मदाहका घटना पनि भएका छन्। कारण र रोकथामबारे मनोविद डाक्टर गंगा पाठक।
1: एकपछि अर्को गर्दै आफैलाई जलाउने घटना हुन थाले मुलुकमा, यस्ता घटना रोक्न कसले के गर्ने हो?
2: अब यो मानसिक स्वास्थ्य सम्बन्धी नै हो होइन, किनभने जब मान्छेले आफूले आफूलाई माया गर्न सक्दैन, स्वीकार्न सक्दैन, त्यो मानिसले त खास जीवनमा त केही गर्न सक्दैन। त्यसले गर्दा यो कसले गर्ने होइन कि यो आफैले गर्ने हो कि, जो मान्छे आफूमा आक्रोश, फ्रस्ट्रेसन, एङ्जाइटी, जुन उसले कति लामो समयदेखि मनोदशा चाहिँ नि साँचेर बसेको हुन्छ नि, त्यो कुराको त रिलिज यो तरिकाले गर्ने होइन नि त, त्यसो त सही ढङ्गले गर्नुपर्छ। त्यसरी कसले गरिदिने भन्ने त प्रश्नै छैन। आफ्नो स्वास्थ्य, आफ्नो व्यवहार, सबै आफ्नो चिन्तनलाई त आफैले नै स्वस्थ राख्ने हो नि त।
1: त्यस्तो हो भनेदेखि जो मान्छे बिरामी भइसकेका छ, मानसिक रूपमा नै समस्यामा परिसकेका छ, उसले आफूले आफैलाई कसरी सुधार्न सक्छ?
2: यो एकजना व्यक्तिमा मात्रै निहित हुँदैन हेर्नुहोस्, यो भनेको त पारिवारिक, सामाजिक, केही कुरा त सरकारको सबै कुरा उत्तिकै रेस्पोन्सिबल छ कि। सबभन्दा पहिला कुरा त बारम्बार नै भन्छु, यो मानसिक चेतना अवेरनेसको प्रोग्राम चाहिँ भएकै छैन हाम्रो देशमा। र जो मान्छे अलिकति मनोविक्षिप्त छ, कुनै किसिमको मनोदशाबाट पीडित छ भनेदेखि त्यो मान्छेको त पहिचान नै हुँदैन यहाँ, किनभने हाम्रो एउटा सोसल स्टिग्मा छ नि त। अनि ए मानसिक रोग लागेको भने नेगेटिभ पर्सपेक्टिभले हेर्ने भएको हुनाले उसले खुल्नै सक्दैन, खुल्ने वातावरण नै बनाइएन। र त्यो मानसिक समस्या आउनु भनेको घर, परिवार, हाम्रो समाज सबै उत्तिकै त रेस्पोन्सिबल छ नि त।
1: अर्को कुरा डाक्टर साहब, यस्तो घटना हुने बित्तिकै राजनीतिक विषय पनि बन्दो रहेछ, ठ्याक्कै सरकारले आफ्नो नीति, कार्यक्रम, व्यवहारमा के सुधार गरिहाल्नु पर्छ?
2: एक नम्बरै भन्ने हो भने मानसिक स्वास्थ्यको बारेमा व्यापक जनचेतनाको जरुरत छ। 2015 निकालेपछि नै मैले एकदम आवाज उठाएको कुरा हो, किनभने जब हामी स्वस्थ हुँदैनौँ, हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार स्वस्थ हुँदैन, मानसिक रूपले हामी रोगी छौँ भने अथवा मानसिक रूपबाट हामी कमजोर छौँ भनेदेखि हामीले हाममा भएको क्षमतालाई पनि हामीले देखाउनै सक्दैनौँ। त्यसले गर्दाखेरि पहिला यो पार्टलाई चाहिँ एड्रेस गर्नुपर्छ, किनभने अहिले नेपालमा मानसिक समस्या बढ्दै गएको छ, विशेष गरेर यो युवामा हेर्नु चाहिँ त स्टडीले नै देखाएको छ कि 18-35 वर्षभित्रको युवाहरूमा चाहिँ एकदमै मानसिक रूपले चाहिँ उग्र हुने अथवा एकदम विचलन हुने अथवा मानसिक रूपले चाहिँ दमित हुने त्यो संख्या एकदम धेरै छ। डिप्रेसन भन्छ मान्छेले है, अलिक सजिलो छ नि त डिप्रेसनको शब्द, तर त्यो कसरी आयो, त्यो आउनमा के कुराले भूमिका खेलेको छ भन्ने कुरालाई पहिचान पनि भएको छैन हाम्रो देशमा। त कति छ तथ्यगत ऊ पनि त्यति आएको छैन बाहिर, र के कारणले भएको छ भन्ने पनि छैन। अब समाधानका उपाय त परै जाओस् है। त्यसले गर्दा सबभन्दा पहिला भनेको जो व्यक्ति स्वस्थ हुँदैन उसले स्वस्थ अन्तर्क्रिया गर्न सक्दैन, उसको व्यवहार स्वस्थ हुँदैन, उसले आफ्नो भएको क्षमतालाई चाहिँ एकदम सृजनशील पूर्वक चाहिँ नि होइन लगाउन पनि सक्दैन भनेपछि त्यो जनशक्ति त खेर गयो नि त। त्यो खेर जानु भनेको त समाजले गुमायो, देशले गुमायो, होइन त्यो हामी सबै उत्तिकै रेस्पोन्सिबल छौँ के। यो
1: जस्तो त्रिपुरी सरको घटनालाई जोडेर हेर्ने हो भनेदेखि सुरक्षा निकाय गएर जोडिएको छ, आम नागरिक जुन जुन ठाउँमा गएर राज्यका संयन्त्र निकायहरूसँग गएर ठोकिन्छन् ती ठाउँका मान्छेहरू भनौँ न उनीहरूलाई चाहिँ केही सुधार गराउनु पर्छ कि पर्दैन?
2: पर्छ, बिल्कुल पर्छ। अहिले कस्तो भएको छ भने लामो समयदेखि अलिकति अनुशासन विहीन हुँदै गएको छौँ कि हामी नेपालीहरू, हामी पनि जिम्मेवार नागरिक हुनु पर्यो नि त। त्यो चाहिँ हामी बुझ्दैनौँ, तर अरूबाट हामी एक्सपेक्ट गर्ने चाहिँ नि त्यो बढी भएको छ, गलत संस्कार डेभलप भएको छ। त्यसले गर्दा हरेक मान्छे आफ्नो ठाउँमा बसेर आफ्नो दायित्व निर्वाह गर्नु पर्यो। डिसिप्लिन भनेको त हरेक व्यक्तिको लागि त अत्यावश्यक कुरा हो, त्यसैले त हामी सिभिलाइज्ड हुन्छौँ नि त। त्यसले गर्दाखेरि यो जति पनि सरकारी निकाय होस्, कोही व्यक्ति होस् है, जहाँ जो सम्बन्धित छ सबैले आफ्नो तर्फबाट चाहिँ आफूले सम्हाल्नुपर्छ, आफूले गर्न सक्ने राम्रै कुरा गर्नुपर्छ, र अरूलाई फ्रस्ट्रेट गराउने, अरूलाई ब्लेम गराउने, अरूलाई चाहिँ होच्याउने अथवा अरूको विरोधमा बोल्ने त्यो परम्परा चाहिँ अहिले धेरै बढ्यो कि। त्यसैले गर्दाखेरि यो युवा वर्ग चाहिँ एकदमै फ्रस्ट्रेट छ, हिजोको परिणाम त्यही नै हो।
0: व्यासनगरलाई सांस्कृतिक राजधानी बनाइनु भएको छ। अहिलेसम्म खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: विश्वकप फुटबलको क्वार्टर फाइनल खेलमा अहिले नर्वे र इङ्ल्यान्ड भिड्दैछन्। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। नेपाली समयअनुसार यी दुई टोली बीचको खेल अमेरिकाको मियामीमा अहिले पाउने 3 बजी शुरू हुँदैछ। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्यान्डले प्री क्वार्टर फाइनलमा सह आयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। विश्वकपको अन्तिम क्वार्टर फाइनलमा आज बिहान नेपाली समयअनुसार पाउने 7 बजे अर्जेन्टिना र स्विजरल्याण्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्। गृह मन्त्रालयले मुलुकभरका सबै जिल्लामा विपदका घटना सम्बन्धी सूचना दिने हटलाइन सेवा विस्तार गरेको छ।
1: विपद सम्बन्धी घटना, गुनासा, सूचना र उद्धार सम्बन्धी सेवाका लागि सबै जिल्लामा हटलाइन विस्तार गरिएको मन्त्रालयले जनाएको छ। विपदका कुनै घटना भएमा तत्काल 1234 फोन गर्न आग्रह गरिएको छ। मन्त्रालयले यसअघि केन्द्रबाट मात्र हटलाइन सेवा सञ्चालन गरेको थियो। पैसा नलाग्ने नम्बर 1149 रूपान्तरण गरेर 1234 नम्बर सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। यो काठमाडौँ, ललितपुर र भक्तपुरबाट 1234 फोन गर्दा राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सिंहदरबारमा पुग्नेछ। अरू 74 जिल्लाबाट फोन गर्दा भने सम्बन्धित जिल्लाको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रमा स्वत घण्टी बज्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।
0: दैलेखका लोपोन्मुख राउटे समुदायका 133 सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। दैलेखको गुराँस गाउँपालिकाका स्थायी बासिन्दा रहेका राउटे समुदाय हाल सुर्खेतको सिम्ता नौ खानीखोला क्षेत्रमा बस्दै आएका छन्। उनीहरूलाई आर्थिक वर्ष 2082-83 अन्तिम किस्ता बापत गुराँस गाउँपालिकाले 15,96,000 रूपियाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो। राउटे समुदायको घुमन्ती जीवनशैलीलाई मध्यनजर गर्दै गाउँपालिकाका कर्मचारी, नेपाल प्रहरी र विभिन्न संघ संस्थाका प्रतिनिधिले राउटे बस्तीमै पुगेर भत्ता वितरण गरेका हुन्। तनहुँको ब्यास नगरलाई सांस्कृतिक राजधानी बनाइने भएको छ। ब्यास नगरपालिकाले ब्यास नगरलाई भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्धनलाई उच्च प्राथमिकतामा राख्दै साहित्यिक तथा सांस्कृतिक राजधानीको रूपमा स्थापित गर्ने घोषणा गरेको हो। महर्षि वेद व्याससँग सम्बन्धित सांस्कृतिक सम्पदाको संरक्षण र प्रचार प्रसार गरी ब्यास नगरको विशिष्ट पहिचानलाई सुदृढ बनाउने नीति रहेको नगर प्रमुख वैकुण्ठ न्यौपालीले बताउनु भएको छ। कपिलवस्तुका 10 पालिकाका 266 स्थानमा सीसीटीभी जडान गरिएको छ। जिल्लाका 10 स्थानीय तहका विभिन्न चोक, बजार क्षेत्र तथा संवेदनशील स्थानमा सीसीटीभी जडान गरिएको हो। स्थानीय तह तथा विभिन्न सरकारी निकायको सहयोगमा जिल्ला प्रहरी कार्यालयले सीसीटीभी जडान गरेको हो। कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार सिंहका अनुसार कपिलवस्तु नगरपालिकामा 14 सीसीटीभी क्यामेरा जडान गरिएको छ। कर्णालीमा खसेको गाड़ीका बेपत्ता 4 मध्ये 3 शव भेटिएको छ। यही असार 18 गते सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाड़ी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको 9 दिनपछि आज अछाम तुर्बाखाँद 2 जमगढ़ामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझी गाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। अब खबर फटाफट।
2: सगरमाथा वृक्षारोपण अभियानका लागि पर्वतमा 2000 भन्दा बढी बिरुवा रोपियो। कुसमा 7 भडखोरे, वडा नम्बर 2 कालीगण्डकी समरके पातल र जलजलाको 100 सामुदायिक वनमा 2500 बिरुवा रोपण। साउने सोमबारको तयारीका लागि पशुपतिमा सफाई अभियान शुरू। पहिलो दिन पशुपतिनाथ मूल मन्दिर क्षेत्रबाट सूर्यघाटसम्म सफाई अभियान हरेक शनिबार जारी रहने। विपद पूर्व तयारीका लागि सेना, सशस्त्र र नेपाल प्रहरी बागमती सरकारको 2.5 करोड़ भन्दा बढीको ड्रोन सहितका उपकरण हस्तान्तरण। सेनालाई 75,62,000, नेपाल प्रहरीलाई 54,66,000 र सशस्त्रलाई 1,17,00,000 विपद पूर्व तयारीका सामग्री वितरण। डिभिजन वन कार्यालय चितवन वन तस्करीमा बरामद सवारी साधन लिलाम गर्दै तस्करबाट जफत गरिएका 327 साइकल, 57 मोटरसाइकल तथा 30 तीन पाङ्रे र 4 पाङ्रे साधन लिलामीबाट 32,50,000 संकलन हुने अनुमान। कोराला नाका जोड्ने मुस्ताङको छुसाङ घमिक सड़कको कालो पत्र गर्न ठेक्का आह्वान। छुसाङदेखि भेनासम्मको 14 किलोमिटर सड़कका लागि 1 अर्ब भन्दा बढी र भेनादेखि घमीसम्मको 6 किलोमिटरका लागि करिब 1 अर्ब लागतको अनुमान। र कालीकोटको तिलागुफा नगरभित्रका किसानले फलाएका स्याउ आफ्नै हिसाबले जिल्ला बाहिर बेच्न नपाइने, गुणस्तर कायम राख्ने भन्दै जिल्ला बाहिर बेच्दा स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्ने। तिलागुफाबाट वार्षिक 10,000 क्विन्टल भन्दा बढी स्याउ निर्यात हुँदै।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: फिफा विश्वकप 2026 दोस्रो क्वार्टर फाइनल खेलमा इङ्ल्याण्ड र नर्वे बीचको पहिलो हाफ रोमाञ्चक 1-1 बराबरीमा सकिएको छ। मियामी स्टेडियममा जारी खेलमा शुरूआती अग्रता नर्वेले लिए पनि जुड बेलिङ्गमले इन्जुरी समयमा गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भएको हो। दुवै टोली सेमी फाइनलमा स्थान सुरक्षित गर्दै विश्वकप यात्रालाई ऐतिहासिक बनाउने लक्ष्यमा छन्। खेल नेपाली समयअनुसार अमेरिकाको मियामीमा आज बिहान 2:45 शुरू भएको हो। नर्वेले प्री क्वार्टर फाइनलमा ब्राजिललाई 2-1 पराजित गर्दै पहिलो पटक क्वार्टर फाइनलमा स्थान बनाएको हो। इङ्ल्याण्डले प्री क्वार्टर फाइनलमा सहआयोजक मेक्सिकोलाई 3-2 पराजित गर्दै क्वार्टर फाइनलमा पुगेको हो। आफ्नो टोली सेमी फाइनलमा पुग्ने इङ्ल्याण्डका यी प्रशंसकहरू बताउँछन्।
1: Pretty confident actually. I think it'll be a nice little 3-0, 3-1 maybe, Haaland at the end.
2: Comfortable for England today. Might be 2-0, might be 4-0, who knows.
3: If Tuchel wins it, I'll get him tattooed on my back.
0: यो खेलको विजेताले सेमी फाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्डको सामना गर्नेछ। विश्वकपको अन्तिम क्वार्टर फाइनलमा आज बिहान नेपाली समयअनुसार 7:45 अर्जेन्टिना र स्विजरल्याण्ड भिड्दैछन्। अर्जेन्टिनाले इजिप्टलाई 3-2 हराएर क्वार्टर फाइनलमा स्थान बनाएको हो भने कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विजरल्याण्डले अन्तिम 8 स्थान पक्का गरेको हो। दुवै खेलका विजेता सेमी फाइनलमा भिड्नेछन्। गोर्खा वेलफेयर ट्रस्टले गएको आर्थिक वर्षमा संखुवा सभाको चैनपुर 11 चापा भुइँमा खानेपानी आयोजना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ। यो आयोजना अन्तर्गत 64 खानेपानीका धारा निर्माण गरिएको छ। 65,90,000 बढी लगानीमा आयोजना निर्माण गरिएको एडब्ल्यूसी खाँदबारी संखुवा सभाले जनाएको छ। एडब्ल्यूसी खाँदबारीका वेलफेयर अफिसर क्याप्टन रिटायर्ड प्रताप सिंह राई,
4: गएको फिस्कल इयरमा 2 ड्रिंकिंग वाटर प्रोजेक्ट हाम्रो यो एडब्ल्यूसी खाँदबारीले पाएको थियो अथवा हाम्रो हेचक्यूले चाहिँ अप्रुभ गरेको थियो। गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेचक्यू जुन चाहिँ वाटर प्रोजेक्टको मार्फत यहाँ अप्रुभ भएर आएको थियो। र एउटा चाहिँ छ जुन चाहिँ चापा भुइँ भन्ने ठाउँ जो चैनपुर नगरपालिका वार्ड नम्बर 11 पर्छ र यो चाहिँ शङ्करसभा जिल्लामा पर्छ। यसमा जम्मा 64 ट्याबको प्रोजेक्ट थियो र यसमा हामीले मुख्यतया हाम्रो वेलफेयर पेन्सनरलाई सुविधा दिने एम साथै हाम्रो कम्युनिटीमा रहनुभएका अरू हाम्रा दाजुभाइ दिदीबहिनीहरूलाई पनि जीवन स्तरलाई राम्रो होस् भन्ने हेतुले यो प्रोजेक्ट दिएको थियो र यसमा हाम्रो 3 वेलफेयर पेन्सनरलाई फोकसिङ गरेको थियौँ। त्यसमा 21-15-20-97 राइफलम्यान श्री प्रसाद राई 7GR जसको चाहिँ उहाँको अघि इक्यू होमको इन्हान्समेन्ट प्रोजेक्ट पनि भएको थियो, उहाँ त्यही एरियामा बसेको कारणले उहाँको घरमा पक्का एउटा खानेपानीको ट्याप दिनु सफल भयौँ। त्यस्तै डब्लुपी विडो 21-13-17-60 देवी माया मगर राई उहाँको श्रीमान चाहिँ 10GRको हुनुहुँदो रहेछ र उहाँलाई पनि एउटा ट्याप दिनु सफल भयौँ। र त्यस्तै अर्को एकजना डिसेबल चिल्ड्रन 21-14-64-27 सुकमाया राई याखा राई उहाँको घरमा पनि एउटा ट्याप दिन सफल भयौँ। त्यस्तै अब एउटा स्कुललाई एउटा खानेपानीको ट्याप दिएको थियौँ, त्यहाँ स्कुल त्यहाँ बिचमा थियो र एउटा चाहिँ हेल्थ पोस्टलाई दिएको थियौँ र बाँकी 58 ट्याप्स चाहिँ कम्युनिटीका हाउस होल्डहरूलाई दिएको थियो र यसमा हाम्रो गोर्खा वेलफेयर ट्रस्ट नेपाल हेडक्वार्टरबाट नै खानेपानी प्रोजेक्टको प्रोजेक्ट म्यानेजर अनि प्रोजेक्ट सुपरभाइजरहरू आएर यो प्रोजेक्टलाई टाइमभित्रै सफलतापूर्वक सम्पन्न गरेर ह्यान्डओभर दिनुभएको थियो र ह्यान्डओभरमा म पनि एटेन्ड भएको थिएँ। त्यहाँको जुन चाहिँ कम्युनिटीका मेम्बरहरू एकदम नै साह्रै नै खुसी मुद्रामा देखा पर्नु भएको थियो र उहाँले थ्याङ्क यू पनि भन्नुभएको थियो गोर्खा वेलफेयर ट्रस्टलाई। जम्मा लागत चाहिँ 65,90,277 रुपियाँमा बन्न सफल भएको थियो, एकदम नै हाई स्ट्यान्डर्डमा बनेको थियो। यसरी जम्मा 64 ट्याबको खानेपानी प्रोजेक्ट सम्पन्न भएको थियो। युके अथवा अरूतिरबाट जसले डोनेसन पैसा दिनुभएको थियो उहाँलाई पनि थ्याङ्क यू भन्न चाहन्छु।
0: आत्मदाह प्रयास गरेका व्यवसायी अश्विन कुमार राउतको पनि निधन भएको छ। काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 50 राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई तत्कालै प्रहरीले उद्धार गरी वीर अस्पताल लगेको थियो। उहाँलाई आइसियूमा राखेर उपचार गरिएको थियो। 50% शरीर जलेका उहाँको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिनुभएको छ। यो सँगै पछिल्लो 3 जनाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। कर्णालीमा फसेको गाडीका बेपत्ता 4 3 जनाको शव भेटिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: फिफा विश्वकप 2026 को क्वार्टर फाइनलको पहिलो हाफमा नर्वे र इङ्ल्याण्ड बराबरीमा छन्। मियामी स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा दुवै टोलीले एक एक गोल गरेका हुन्। खेलको 36 मिनटमा एन्ड्रियासले गोल गर्दै नर्वेलाई अग्रता दिलाउनु भएको थियो, तर पहिलो हाफको इन्जुरी समयमा जुड बेलिङ्गमले गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भएको हो। जेएनजी अभियन्ता तथा अधिवक्ता माजिद अन्सारीलाई थप उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज रेफर गरिएको छ। प्रहरीको कुटपिट तथा धरपकडका क्रममा अन्सारीको टाउको लगायत शरीरको माथिल्लो भागमा गम्भीर चोट लागेको जेएनजी अभियन्ता तनुजा पाण्डेले बताउनु भएको छ। घटनापछि अन्सारीलाई प्रारम्भिक उपचारका लागि किर्तिपुर लगिएको थियो। त्यहाँ स्वास्थ्य परीक्षण गरेपछि थप उपचारका लागि शिक्षण अस्पताल पठाइएको पाण्डेले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको हो। हिजो दिउँसो किर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्ताहरू मजिद अन्सारी, मोनिका निरौला, रिया बानिया र सरिस्मा थापामाथि प्रहरीले कुटपिट र धरपकड गरेको आरोप छ। यो घटनामा मजिद अन्सारी घाइते हुनुभएको हो। गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य पारेको भन्दै सरकार विरूद्ध युवाहरूले प्रदर्शन गरेका छन्। जनपक्षीय ट्रेड युनियन महासंघले माइतीघरमा प्रदर्शन गरेको हो। नेपालीको आत्मदाहको परिस्थिति सृजना गर्ने पालेन रवि स्वर्णिम सरकार भन्दै युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। एमाले महासचिव शंकर पोखरेलले डुबानमा परेका सुकुम्बासी परिवारमा गणेश नेपालीको जस्तै अर्को अप्रिय घटना नहोस् भनेर सरकारलाई सजग गराउनु भएको छ। सुरक्षित गर्ने नाममा घरबार विहीन बनाइएका सुकुम्बासीको पीड़ा अत्यन्तै गम्भीर, हृदय विदारक र संवेदनशील बनेको भन्दै पोखरेलले अर्को घटना दोहोरिने अवस्थामा नपुर्याउन सरकारलाई चेतावनी दिनुभएको हो। बागलुङ नगरपालिकाले नवजात छोरीको नाममा 10,000 मुद्दती खाता उपहार स्वरूप खोलिदिने घोषणा गरेको छ।
1: आर्थिक वर्ष 2080-81 सञ्चालनमा रहेको नगरकी छोरी कार्यक्रम अन्तर्गत 5,000 प्रदान गरिएकामा आगामी आर्थिक वर्षदेखि रकम दोब्बरले बढ़ाइएको हो। हालैको नगरसभाबाट निर्णय पारित भएको जनाउँदै नगर प्रमुख वसन्त कुमार श्रेष्ठले आफ्नो पालिकामा जन्मिने छोरीका नाममा 10,000 रकमको बैंक खाता खोलिने बताउनु भएको छ। हालसम्म 300 छोरीका नाममा 5,000 दरले 15,00,000 जम्मा गरिसकिएको छ। खातामा जम्मा गरिएको रकम खातावाल छोरीको उमेर 20 वर्ष नपुगेसम्म निकाल्न पाइने छैन।
0: कर्णालीमा खसेको गाडीका बेपत्ता 4 मध्ये 3 को शव भेटिएको छ। यही असार 18 सुर्खेतबाट कालीकोटतर्फ गइरहेको गाडी कर्णाली नदीमा खसेर बेपत्ता भएको थियो। दैलेख जिल्ला प्रहरी कार्यालयका प्रमुख श्रवण कुमार विकका अनुसार दुर्घटनाको 9 दिनपछि अछाम तुर्बाखा 2 जमगडामा पर्ने कर्णाली किनारमा पञ्चपुरी माझीगाउँ सुर्खेतका तुलाराम सुवेदीको शव भेटिएको हो। यसअघि पचाल झरना 9 कालीकोटका 62 वर्षीय मेखे तिरुवा र रासकोट खड्का गाउँ कालीकोटकी 18 वर्षीय सृजना खड्काको शव भेटिएको थियो। दुर्घटनामा बेपत्ता भएका सुवेदीका सहोदर भाइ तथा सहचालक रामप्रसाद सुवेदी र फोर्स गाड़ी अझै फेला परेका छैनन्। बेपत्ता भएकाहरू र गाड़ीको खोजीका लागि गुताखोर टोली सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन भएको छ। साउन महिनालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सफाई अभियान शुरू गरिएको छ। भगवान पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने भक्तजनलाई सजिलो बनाउन पशुपति क्षेत्रमा सफाई शुरू गरिएको हो। साउन महिना र सोमबार आशुतोष भगवान शिवको महिना र बार मानिने भएकाले लाखौं भक्तजन पशुपतिनाथको पूजा आराधना एवं दर्शनका लागि आउने गर्छन्। पशुपति क्षेत्र विकास कोषले दर्जन बढी संघ संस्थाको सहभागितामा हिजोदेखि सफाई अभियान शुरू गरेको हो। इरानका दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मृत्युका लागि आह्वान सुनिएपछि ट्रम्पको धम्की आएको छ। यदि कसैले आफ्नो हत्या गर्ने प्रयास गरे इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी ट्रम्पको छ। जेरुसलमबाट बीबीसीकी बारबरा फ्लेट असर।
2: What we know is that Iranian state media has said that the foreign minister is in Oman for talks on the Strait of Hormuz. And this is after mediators from Qatar visited Iran yesterday in an attempt to get these talks going again. U.S. media also reported that there would be some kind of resumption of negotiations in Oman today and that the Vice President, J.D. Vance, would be leading the U.S. negotiating team, although that has not been officially confirmed.
0: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपालले विजयी शुरूआत गरेको छ। मलेसियामा शुरू भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा कतारलाई 105 रनको फराकिलो अन्तरले हराएको हो।
3: यो बीएफबीएस कोलकाता रेडियो हो।

जुड बेलिङ्गहामको उत्कृष्ट प्रदर्शनसँगै इङ्ल्याण्ड फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा आज बिहान भएको क्वार्टर फाइनल खेलमा इङ्ल्याण्डले नर्वेलाई 2-1 अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो। निर्धारित 90 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको शुरूआतमै 93 मिनटमा बेलिङ्गहामले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्ल्याण्डलाई निर्णायक अग्रता दिलाउनु भएको हो। यसअघि बेलिङ्गहामले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्ल्याण्डलाई बराबरीमा ल्याउनु भएको थियो। खेलको शुरूआतमा नर्वेले अग्रता लिएको थियो। नर्वेका लागि 36 मिनटमा आन्ड्रियसले गोल गर्नुभएको थियो। अब इङ्ल्याण्डले सेमी फाइनलमा अर्जेन्टिना वा स्विजरल्याण्ड मध्ये एकको सामना गर्नेछ। स्पेनमा डढेलोका कारण ज्यान गुमाउनेको संख्या 12 पुगेको छ। अल्मेरियाको लोस गायाडोस क्षेत्रमा फैलिएको यो डढेलोमा थप 23 जना बेपत्ता रहेका बीबीसीले जनाएको छ। अत्यधिक तापक्रम, सुक्खा जमिन र शक्तिशाली हावाका कारण बिहिबार आगो तीव्र रूपमा फैलिएको बीबीसीको समाचारमा जनाइएको छ। बिजुलीको तार भुइँमा खसेर आगलागी भएको आशंका गरिए पनि विद्युत कम्पनीहरूलाई यसलाई अस्वीकार गरेका छन्। संयोग अग्नि नियन्त्रक र विशेषज्ञहरू परिचालन गरिएको छ। मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूको चेतावनी छ।